0: आउँछ नि बाहिर सबै पार्टीका सांसदहरू पनि त्यहाँ हुन्छन् संयुक्त छानबिन समितिमा, अनि उनीहरूले सबै कुराहरू त्यहाँ सूचनाहरू लिन्छन्। त्यसपछि एउटा सत्य तथ्य कुरा आउँछ र एउटा निष्कर्षमा पुगिन्छ, त्यसले नै चाहिँ सही कुरा हुन्छ। तपाईँको अनि कर्मचारीले राखेर बनाएको आयोग समितिहरू के अर्थ हुन्छ? त्यसको कुनै अर्थ छैन। त्यो त सरकारले खालि छारो आँखामा छारो हाल्ने काम, भ्रम
1: सिर्जनाथ्याउने
0: काम गरेर दैपगाली गर्ने उहाँहरू चाहिँ अहिले एउटा बजारमा ट्रोल बनिरहेको छ नि, त्यो एउटा वासिङ मेसिनको खालको वासिङ मेसिन सिर्जना
1: गरेर
0: हामीले गर्दा कसरी हुन्छ र भने हामी त त्यसो नगर्न भनिरहेको छौँ नि अहिले, होइन र?
1: तर अब देशलाई त सुशासनतिर लैजाने, देशलाई अब अलिकति विकासको दिशामा अगाडि बढाउने, भारतसँगको सम्बन्ध पनि अब चाहिँ सीमाका विषयहरू यथावत रहन्छन्, डिप्लोमेटिक ढङ्गले अगाडि बढाउँला, तर हामी वान टु वान वार्ता गराएर व्यापारिक हिसाबले, कनेक्टिभिटीको हिसाबले नेपाल र भारत अब अगाडि बढ्नुपर्छ भन्ने ढङ्गले आउनु भएको छ नि त, होइन राज्यसभाका सभापतिज्यू? त अब हामी सीमाको विषयलाई चाहिँ डिप्लोमेटिक ढङ्गले, हिजो
0: भारतसँग हाम्रो मित्रवत सम्बन्ध अहिले धेरै पुरानो हो, त्यसलाई त झन् अझ सुदृढ बलियो बनाउनुपर्छ छिमेकीसँगको लागि, यसमा हामी स्पष्ट नै छौँ। तर अत्याधिक भारतको भर पर्ने कुरा, भारतसँग अब पहिलो कुरा त अब चाहिँ एउटा सम्मानजनक सम्बन्ध, मित्रवत सम्बन्धलाई बलियो नबनाइकन गरिने हरेक कुराहरूमा मान्छेले शङ्का गर्छन्, संशय हुन्छ, होइन? भारतका कतिपय पटक पटकका व्यवहार पनि नेपालसँगका त्यस्तै छन्। अब एउटा छिमेकी, एउटा मित्र, एउटा सार्वसत्ता सम्पन्न राष्ट्रलाई गर्ने व्यवहार भन्दा पनि आफू मात्रको एउटा कुनै प्रान्तलाई गर्ने व्यवहार जस्तो त्यो खालको चाहिँ उसका व्यवहारहरू, कार्यशैलीहरू, सम्बन्धहरूले त्यसरी चाहिँ स्थापित गर्न खोजेको देखिन्छ। त्यस्ता कुराहरूलाई हामीले पुनर्परिभाषित गरेर स्पष्ट पार्नुपर्छ, पहिलो कुरा त यही हो। दोस्रो कुरा, हामीले धेरै उसको भर पर्ने भन्दा पनि हाम्रा चाहिँ आन्तरिक चाहिँ विषयहरूमा धेरै तलखेल नगरिकन, हस्तक्षेप नगरिकन हाम्रा स्रोत साधनहरूलाई, प्राकृतिक स्रोतहरूलाई चाहिँ परिचालन गर्ने, होइन, उपयोग गर्ने कुरामा उसले सहयोग गर्दै हुन्थ्यो नि। जस्तो धेरै केही गर्नु पर्दैन थियो, हामीसँग प्रशस्त चाहिँ हामीसँग हाइड्रो पावरको सम्भावना छ बिजुलीको। अब यो बिजुलीको चाहिँ पिपिए गर्ने कुराका सम्बन्धमा चाहिँ उसले सहयोग गर्दै हुन्थ्यो नि, होइन? अब उसले यस्ता कुरामा विभिन्न खालका चाहिँ अवरोधहरू गर्ने, उसको भूमिबाट अन्त जान,
1: रविजीको भारत भ्रमण त निकै फलदायी भन्यो नि त, होइन? धेरै ठुलो सम्मान पाउनुभयो, होइन?
0: छैन, उहाँले त आर्थिक सहयोग गर्ने केही भन्नुभयो। अब त्यो मैले उहाँलाई प्रश्न गरेँ, त्यो बैठकमा पनि उठाएको थियो, होइन? हाम्रो गरिबी निवारणमा, हाम्रो चाहिँ गरिबी निवारणमा भारतले कसरी सहयोग गर्न सक्छ, के सहयोग गर्न सक्छ, मलाई यसको जवाब दिनुहोस् त भन्दा मैले उहाँलाई एउटा तथ्य भने, भारतको चाहिँ नीति आयोगको चाहिँ एमपिआईको इन्डेक्स अनुसार भनेको त्यहाँको मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्सका अनुसार अहिले पनि झन् नि 12% जनता चाहिँ भारतको गरिबीको रेखामुनि छन्, अनि त्यो भनेको झन् 16-17 करोड हुन आउँदो रहेछ, निरपेक्ष गरिबीको रेखामुनि, बुझ्नुभयो नि? एकदम चाहिँ बिहान बेलुका हातमुख जोड्न पनि धौधो भएका चाहिँ एक प्रकारको भन्ने हो भने चाहिँ मागेर खानुपर्ने त्यस्तो खालको सङ्ख्या अहिले पनि उसमा 16-17 करोड छ, जबकि नेपालमा त्यस्तो छैन, होइन? भने अब हामी त नेपालको जम्मा 3 करोड जनसङ्ख्या छ, हामीसँग गरिबको सङ्ख्या 20-30 लाख होला, है? अनि उसको त्यो 16-17 करोडलाई चाहिँ उसले पहिला गर्छ कि तपाईँको लागि गर्छ? त्यस कारण यस्तो कुरा चाहिँ हामी नगाउँ, उसको धेरै अत्याधिक भारमाखेरि उसको भरोसामा हामी नपरौँ, हामी आफै अन्तर चाहिँ, होइन, चाहिँ अन्तर्निर्भर हुने, आत्मनिर्भर हुने कुरामा हामी लागौँ, बरु त्यसमा चाहिँ हामी आत्मनिर्भर हुने कुरामा उसको सहजीकरण खोज्छौँ, उसले
1: जस्तै हामीलाई
0: अवरोध गर्ने, अप्ठ्यारो गर्ने काम गरिरहेको छ, त्यसबाट बरु हामी त्यसमा उसले सहजीकरण गर्दै सहयोग गर्दै पुग्थ्यो भन्ने हो हाम्रो कुरा।
1: हैन, बजेट आएको छ, हैन? बजेटमा धेरै विषयहरू उठेका छन्, हैन? अहिले
0: यसमा चाहिँ
1: सरकार बजेटमा छलफलमै प्रवेश गर्नुभएको छैन अहिलेसम्म, हैन? अन्य अन्य कुराहरूमा रुमलिएको छ संसद त, हैन? सदन
0: बजेटमा छलफल गर्ने, अब छलफलमा प्रवेश उहाँले गराउनै चाहनु भएन नि, यसो 2-3 घन्टा 4-5 घन्टा छलफल गराएर उहाँहरूले चाहिँ पास गर्नुहुन्छ, ताली पिटाउनुहुन्छ, ताली पिट्ने सांसद उहाँहरूसँग प्रशस्त सङ्ख्या छँदैछ, है? हामीले त अलिक प्रशस्त छलफल गरौँ, कम्तीमा बजेटमा 2-4 दिन 5-7 दिन छलफल गर्नु पर्दैन, उहाँहरूले चाहिँ अनि एक दिन त्यो पनि 3-4 घन्टा छलफल गराएर अनि छिटो छिटो पास गराउन हतार छ उहाँहरूलाई, होइन? त्यसो गरिरहनु भएको छ, त्यस कारण र बजेटले पनि पर्याप्त विषयहरू समेट्न सकेका छैनन्, होइन? यो बजेट त एक प्रकारको यो भरिएको बेलुन जस्तो छ, होइन? कुनै यसको चाहिँ स्रोतको सुनिश्चित छैन, गरिबमुखी छैन, यहाँका चाहिँ तपाईँको दुर्गम क्षेत्रका वासी, शिक्षा क्षेत्रमा, कृषि लगायतका उद्योगहरूमा, अब खालि चाहिँ उद्योगहरूको विकासका सन्दर्भमा, उत्पादन अभिवृद्धि गर्ने कुराका सन्दर्भमा, उत्पादकत्व बढाउने कुराका सन्दर्भमा छैन उसको, किसानहरूप्रतिको खास राहत छैन। अब 2 करोड चाहिँ लगानी गर्ने किसानलाई चाहिँ 40% अनुदान दिने भनेको छ। त्यो खालको चाहिँ 2 करोड लगानी गर्ने किसानहरूको सङ्ख्या कति छ हाम्रो देशमा? अनि त्यस कारणले यस्ता खालका चाहिँ एकदम यो गैर जिम्मेवार चाहिँ हावा अलिक बढी भरेर पन्काएको बेलुन जस्तो
1: जाँदा जाँदै अब बझाङवासीहरूलाई के भन्नुहुन्छ? बझाङमा जानुभयो, विजय भइसकेपछि कि बजारमा फर्किनु भएको छैन अहिलेसम्म? संसदमा मात्रै हुनुहुन्छ,
0: विजय भएपछि त गएँ, विजय भएपछि
1: बजेट पनि राम्रै पार्नु पऱ्यो यो पालि होइन? बझाङमा राम्रै बजेट गएको छ कि के छ अहिले अवस्था?
0: घरदैलो गएँ, त्यसपछि पनि गराएको छु। होइन त्यो हामीले भने जस्तो भने जति पारेन यिनीहरूले उपेक्षा गरे त्यस्तो होइन नि त। बझाङलाई त कम्पेन्सेसन दिनुपर्छ नि यिनीहरूले। अहिलेसम्म दुर्गम बनाएको, पछाडि पारिएको, राज्यले चाहिँ हेपेको ठाउँबाट, अनि सुदूर चाहिँ अब दुर्नै अब झिक्कै झिक्कै माया भन्ने, अनि हामीले भनेका चाहिँ सबै कार्यक्रमहरू चाहिँ नपार्ने, एकदम त्यो पुरानै ढर्गामा जाने कुराले चाहिँ कसरी त्यसलाई माया गरेको धेरै गरेको भन्न सकिन्छ? त्यो त अब गर्नै पर्ने कुराहरू केही केही ठाउँमा, त्यो पनि त्यहाँका अब कर्मचारीहरू सबैजना विभागहरू जिम्मेवार भएर हामीले उहाँहरूलाई घर जाएर त्यसको आवश्यकता महसुस गरेका छौँ। हो यो सरकारका मन्त्री सरकारले त हामीसँग कुनै न कुनै छलफल गर्यो, न कुनै यस विषयमा चाहिँ चासो दियो, यहाँ यस्तो यस्तो गर्नुपर्छ भन्दा त्यो केही पनि गरेका छैन यिनीहरूले। बजेट त अब त्यहाँ गर्नुपर्ने जति अझै पनि गएको छैन। त्यहाँ बाटाघाटाहरू चाहिँ धेरै बनाउनु पर्ने छ, खानेपानी धेरै गर्नु चाहिँ आवश्यकता छ। सबभन्दा कति झुट बोलाएको छ हेर्नु न, यो सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा देशका चाहिँ 98% चाहिँ जनताको पहुँचमा पुगेको छ विद्युत भनेको छ, होइन? जस्तो कि बझाङका जनता तपाईँको 40% बझाङका जनता विद्युतको पहुँचभन्दा बाहिर छन्। बझाङको बझाङका जनता चाहिँ बझाङका 40% ती जनता त यिनले चाहिँ आफ्नो देशको सम्झा छ नि साथीभाइहरू, मैले हिजो चाहिँ सदनमा उठाएको छु। बझाङी जनता चाहिँ नेपाली जनता हुन् कि होइनन्? बझाङको भूगोल चाहिँ नेपालभित्र पर्छ कि पर्दैन, होइन? अनि त्यसो भन्दा चाहिँ 98% चाहिँ कसरी पुग्यो त नि विद्युत, होइन? त्यस्तै कर्णालीका समस्या छन्, सुदूरपश्चिमका अरू जिल्लामा पनि ती समस्या छन्। अनि यस्ता खालका हचुवाभरमा चाहिँ हावातालमा यस्ता कुराहरू ल्याउने है त्यो काम गर्ने कुराको कुनै अर्थ छैन। अलिकति माइक्रो ढङ्गले स्टडी गर्नु पऱ्यो, दुर्गमका पिछडी चाहिँ क्षेत्रका पछाडि पारिएका क्षेत्रमा पनि ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ।
1: हस् प्रमुख सचेतकज्यू, समय र संवादका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-50।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भोइ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ,
1: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो

न त बने सिङ्गापुर न तायो रेला भएको उद्योग बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेपारो

ए महँगो प्रदेश धेरै संसद पाल्दा पर्यो ऋण नविकास न आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ जो सत्तामा पुगे पनि देश डुब

राणालाई गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज। तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र।

दलित जति धनी सफल शिक्षित भानी खुला जात को हेर्ने नजर उस्तै छ मन मानी संविधान को धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू पशु।

विश्वभन्दा बिसौँ वर्ष हामी पछि पर्यौँ, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौँ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने, नबेकेर विदेश नीति बनाउन नि जान्ने, योग्य सक्षम त्याग्न सक्ने, नेतृत्व गर्ने पनि, पोसाउ त देश चलाउन हामी सक्छ।

हामी गोर्खाली, हाम्रो नेपाल, हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460404

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनी हाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9842554595 र 9840611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9556342034।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363363, 9856607 र 9856608।
1: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
1: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न,
8: त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
5: उचित छात्रवृत्तिको व्यवस्था,
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
5: स्वस्थ चमेना गृहको व्यवस्था,
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली तनहुँ।
7: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो न्यू तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
8: सतर्क तन ठगे तब त क्या जोगिना
9: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना सूचना सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 0।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827013042।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली।

0: तनहुँ। सम्पर्क नम्बर 9840001 9066 73 344।
1: फुलको आँखामा फुलै संसार,
2: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844065496, 9805141437।
3: व्यास 3 प्रशासन चोक दमौली।
4: दमौलिया FM 94.2 समुदायको आवाज।

0: स्वर पूर्ण कला बिसी र करण परियार, शब्द तथा लय सिर्जना दीपक विश्वकर्मा, एरेन्जर यमन खनाल, पीआर बिटी, महिला आवाजमा 6054-12-46, पुरुष आवाजमा 6054-12-47, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल 9894-40-400।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
3: लौरी हुने सपना थियो, भर्तु न जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
2: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
3: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
4: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दी रो बैंगै ने विवरण पी बिषय मुई खातरी खै हाम्रो
5: खै खै बौ कोई लोटरी भर दिलवा
6: आंगी समिझो लोटरी पर दिउँ छामताई गुदी
5: भर दि आ भर दिवा लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठग दिबते क्या बचेना
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
10: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
11: मगर इलेक्ट्रोनिक्स भ्यास 2 डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
10: 9058500700
11: 9864604

0: शिला क्यासेट सेन्टर सगौरा प्रस्तुत गर्दछ देवेन्द्र खत्रीको लोकदोहोरी गीत सनसनी। भद्रवलीको उत्कृष्ट लय सृजना अनि देवेन्द्र खत्रीको उत्कृष्ट शब्द सृजना भित्र टंक तिमल सिन्हा र टीका पुनको सुमधुर आवाज लोकदोहोरी गीत सनसनी अब बजारमा।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-363-715 र 98-41-12-07-40।

0: www.freenepalisang.com।
1: दमौली FM 94.2 समुदाय को आवाज।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554495 र 9846011818।
5: अनि तयो कागज के मे छिं वा?
6: आ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: आ
6: चर चाहिँ तले लल पर्दी
5: चम लल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई मैले देखो
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413383290, 9111751760।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403444।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560-68667।
7: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560-63444, 98560-60656।
0: दमौली FM 94.2 समुदायको आवाज।

सानैदेखि दुःख पाउँदै यहाँसम्म आएँ। मेरो बाबाको साथ छुट्टीसँगै तिम्रो साथ पाएको थिएँ। लाग्थ्यो मेरो बाबाको अभाव तिमीले हुन दिन्नौ। अनगिन्ती सपना देखाई, एक दिन पनि खुसीको छेड देख्न नदी सदा सदाको लागि पराई भयो। ठिक छ, तिम्रो दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। म यो ठाउँमा हुला नहुला तर स्वर्गमा अवश्य भेट हुनेछ। सानो म तिम्रो सामु कहिले आउने छैन, तिमी जहाँ जानु सुखी रहनु है।

0: के म आँखा देख्दैन? मान्छेको ज्यान गए के हुन्थ्यो? त्यसमा लाएर पनि आँखा देख्दैन क्या?
1: आँखै देखेन भन्छ त यति राम्रो ड्राइभर नेपालकै राम्रो जस्तो लाग्छ होइन?

0: FM 94.2 समुदाय को आवाज।
1: यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआर

0: सिटी स्क्यान र डिजिटल सेवा,
1: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
0: भिडियो तथा इन्डोस्कोपी सेवा,
1: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
0: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
1: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
0: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा।
0: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
2: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
3: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
2: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
3: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058-00700,
5: 98460-40344।
6: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
7: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
6: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
7: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास 2 न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98560-60424, 98660-010-92।
6: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजुभाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छलि जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बिरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9556043234।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
6: यो समय दमौली एफएम को हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।
6: इट्स 12 पीएम।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बजेटमा चुहावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड, सत्तापक्षीय संसदको गरिमाप्रति अनभिज्ञ रहेको कांग्रेस सांसद केरुङको आरोप, एमाले पुनर्गठनबारे छलफलका लागि गुण्डुमा ओलीद्वारा बैठक आह्वान, वायु सेवा निगममा योग्यता पन्छाएर बढाउनु क्रम अनुसार गरिएका नियुक्ति सर्वोच्चद्वारा बदर, निर्माण सामग्रीको मूल्य वृद्धिले सड़क योजनाका कार्य प्रभावित, चर्चित सेफ सन्तोष शाह जनकपुरबाट पक्राउ, चेक अनादर मुद्दामा अनुसन्धान शुरू, बाँदर आतंकले अन्नबाली सखा पारेपछि विकल्प खोज्दै बागलुङका किसान, काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका मध्ये छ जनाको शनाखत, रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरे चारजना पक्राउ, अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुवै पक्ष सहमत, युक्रेनी ड्रोन आक्रमणको उद्देश्य भ्रम फैलाउने रहेको पुटिनको दावी, र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 गोल अन्तरले पराजित, आज मध्यराती कतार र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्ने।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। छानबिन समिति बन्नुपर्नेमा विपक्षीको जोड़ सम्बन्धी खबरबाट बजेटमा चुहावट भएको भन्दै छानबिन समिति बन्नुपर्नेमा सबै विपक्षीहरूको एक स्वर रहेको नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले बताउनु भएको छ। उहाँले कार्यकारी प्रमुख र सत्तापक्षीय संसदको गरिमा र मूल्य मान्यताप्रति पूर्णतः नभिज्ञ रहेको आरोप समेत लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भर्समा पत्रकार खेम्बमसँग कुराकानी गर्दै सरकारले संसदलाई बिजनेस दिने र जनसरोकारका मुद्दा सुन्ने थलोका रूपमा नभई केवल अवरोध सिर्जना गर्ने केन्द्रका रूपमा मात्र सरकारले संसदलाई उपयोग गरेको उहाँले बताउनु भएको छ। अर्को प्रसंगमा अर्थमन्त्री सोडिम वाग्लेले करको दर हेरफेर गरेको गम्भीर आरोप लगाउँदै उहाँले गृहमन्त्री सुदन गुरूङको जस्तो नाम मात्रको डमी आयोग नभई निष्पक्ष छानबिन आयोग गठन हुनुपर्ने अडान दोहोर्याउनुभयो। प्रतिपक्षी दलहरूको यो साझा माग रहेकोले गर्दै उहाँले औपचारिकताका लागि मात्र गरिने अनुसन्धानको प्रवृत्ति गलत भएको औल्याउनुभयो। गल्ती ठहरिए सार्वजनिक जीवन र पद त्याग गर्न तयार हुने अर्थमन्त्रीले निष्पक्ष छानबिनको सामना गर्न डराउनु नहुने उहाँको भनाइ छ। यसै गरी संसद राष्ट्रिय सार्वभौमिकता देशको स्वाधीनता र कूटनीति जस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विवेक प्रयोग गर्नुको साटो बिना कारण ताली बजाएर समर्थन गर्ने प्रवृत्तिको समेत केरुङले कड़ा आलोचना गर्नुभयो। त्यस्तै नेकपा एमालेका नेता ऐन महरले संसदीय काम कारवाहीलाई रचनात्मक रूपमा अघि बढ़ाउन आफ्नो पार्टी सहमत भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बोल्दै उहाँले प्रतिपक्षको भूमिका सधैँ विरोध मात्र गर्ने नभई आवश्यकता अनुसार संयमित भएर सत्तापक्षलाई सहयोग गर्ने समेत रहेको स्पष्ट पार्नुभयो। नेता महरले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसपीले तटबन्ध निर्माणमा अवरोध पुर्याउँदा समेत प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति बारे जवाफ नदिनु दुखद भएको टिप्पणी समेत गर्नुभयो। राष्ट्रियता र सीमा सुरक्षा जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको फितलो अभिव्यक्ति आउनु र त्यसमा सत्तापक्षका सांसदहरूले ताली बजाउनु आपत्तिजनक रहेको भन्दै उहाँले आलोचना गर्नुभयो। त्यसै गरी प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निरीह देखिएको महरको आरोप थियो। नेकपा एमाले पुनर्गठन कार्यदल सक्रिय भइसके अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल थाल्नु भएको छ। शनिबार पुनर्गठन कार्यदलले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्दैछ। कार्यदलले झण्डै 20 दिन विलम्ब गरेर छलफल शुरू गरेको जबकि जेठ 10 गते बनेको समितिले असार 10 भित्र प्रतिवेदन नै बुझाउनु पर्नेछ। कार्यदलको पहिलो बैठकमा अध्यक्ष ओली आफै सहभागी भएर एकताको सन्देश दिनुपर्ने बताउनु भएको थियो। नेतृत्व परिवर्तनको माग उठिरहेका बेला कार्यदलको पहिलो बैठकमा आफै सहभागी भएर उहाँले त्यो बहसलाई मत्थर पार्न खोजेको आरोप लागिरहेका बेला ओलीले भोलि आफै केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्न लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार एमाले बागमती प्रदेश कमिटिको बैठक जारी छ। बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। भोलिको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ। लगतै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्य

गर्न लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार एमाले बागमती प्रदेश कमिटिको बैठक जारी छ। बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। भोलिको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ। लगतै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्य

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 00 00।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेमो
3: सिद्धार्थ ब्याङ्गरले जनहितरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280080 9815104539।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज। दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058-00700,
4: 98460-40-304।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली झाँसी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याव घटना तल आफिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ
5: बैंक सम्बन्ध सधैं भरिलाई।
6: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
9: फुलको आँखामा फुलै संसार काडा।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805414437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856034।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856063363, 9856607 र 9856608।
5: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280080, 9815104549।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समिच्यो चोदा केमे बोदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खाता लिखै हाम्रो
6: खै खै बहु कोई लोटरी भर्दिलुवा
7: आङी समिच्यो लोटरी पर्दिउ छाम्तै गुदी
6: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै के पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
8: सतर्कता न ठगदिप दे क्या बचैन।
9: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
10: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-63, 98560-9017 र 98560-8067।
6: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811571760
0: दमौली FM 94.2 समुदायको

0: गीत संगीतको क्षेत्रमा चर्चा अनि परिचर्चा बटुल्ने क्रममा तिम्रो लायक भइनको अपार सफलतासँगै
1: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। बाजुरा र हुम्लाको विवाद क्षेत्र लाम्फाटामा सशस्त्रको टोली पुग्यो अस्थायी बेस बस्ने। सीमा विवादले अवरूद्ध कर्णाली करिडोर 2 दिनपछि खुल्यो। नेपाल भारत सीमा स्तम्भ मरमतको समीक्षा। झापाको 10 गोजा क्षेत्रमा लगाइएको चिया नष्ट। राष्ट्रपाको बागमती अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी। प्रदेश सभापतिका लागि 4 जनाबीच प्रतिस्पर्धा। नेकपा एमाले पार्टी शुद्धिकरण र पुनर्गठनको अभियानमा सुझाव संकलन शुरू। 7 बुधे माग राख्दै प्रशिक्षार्थी र आवश्यक चिकित्सकको काठमाडौँमा प्रदर्शन। भक्तपुरको 1 बालगृहबाट 8 बालबालिकाको उद्धार। बालुवामा पुरिएर दाङमा मजदुरको मृत्यु। लेबनानका थप 20 क्षेत्र खाली गर्न इजरायलको आदेश। हर्मुज जलमार्ग बन्द भएसँगै तनाव उत्कर्षमा। पाकिस्तानबाट 1 सातामा 700 बढी अफगान कैदी जेल मुक्त। 3700 शरणार्थी स्वदेश फिर्ता। र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड भिड्दै कतारलाई साख जोगाउने अवसर। भोलि बिहान 5 पटकको च्याम्पियन ब्राजिल र मोरक्को खेल्ने।

0: Garima Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली network.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं बाजुरा र हुम्लाको विवादित क्षेत्रमा सशस्त्र प्रहरीको टोली पुग्यो सम्बन्धी खबरबाट बाजुरा र हुम्लाको सीमा क्षेत्रमा चर्किएको विवाद नियन्त्रण गर्न सरकारले परिचालन गरेको सशस्त्र प्रहरी बलको विशेष टोली आज विवादित क्षेत्र पुगेको छ जेठ 27 गते काठमाडौँबाट हिँडेको सशस्त्रको टोली आज हिमाली गाउँपालिका 3 लाम्पाटामा पुगेको हो केही दिन यता सो क्षेत्रमा सीमा विवाद बढेपछि हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको छ लाम्पाटा पुगेको टोलीले अब त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गरी सीमा सुरक्षा र शान्ति सुरक्षा चुस्त बनाउने कार्य शुरू गर्नेछ यस विशेष टोलीलाई सशस्त्र प्रहरी बलको केन्द्रीय प्रधान कार्यालयले नै सिधै निर्देशन र आवश्यक समन्वय गर्नेछ यसैबीच रानीखर्कको सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले अवरोध गरेको कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड अन्तत आजदेखि सञ्चालनमा आएको छ सीमा विवादका कारण बाजुराका स्थानीय बासिन्दाले बिहिबारदेखि सड़क अवरुद्ध पार्दा हुम्ला नेपालगंज र सुर्खेतका लागि छुटेका यात्रुवाहक जीप तथा मालवाहक ट्रकहरू धुलाचौरमै अलपत्र परेका थिए पूर्वी नेपालका 4 जिल्लासँग जोडिएका नेपाल भारत सीमा स्तम्भहरूको मर्मत सम्भार र पुननिर्माणका विषयमा भारतको झापाको बिर्तामोडमा दुवै देशका अधिकारीहरूबीच समीक्षा भएको छ नापी विभागको आयोजनामा भएको बैठकमा झापा इलाम पास्थर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट बिहारको किशनगंज र पश्चिम बंगालको दार्जीलिङका डिस्ट्रिक्ट मजिस्ट्रेट सहितका अधिकारीहरूको सहभागिता थियो बैठकमा नदीको बहावले लडाएका र कमजोर भएका सीमा स्तम्भहरूको मर्मत गर्ने सहमति हुनका साथै विगत 3 महिनामा भएका कार्यहरूको समीक्षा गरिएको छ यसबीच झापाको कचन कवल पास पाठामारी स्थित 10 गजा क्षेत्रमा लगाइएको सुनकोशी चिया बगानका 65-65 चियाका बोटहरू नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त गस्तीले फाँडेर हटाएको छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ आज ढिलो गरी शुरू भएको मतदानमा झण्डै 1300 प्रतिनिधिहरू सहभागी हुँदैछन् विद्युतीय प्रणाली मार्फत भइरहेको मतदानका लागि 15 बुथहरू निर्माण गरिएको छ निर्वाचनको पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्य चयन गरिनेछ भने दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ बागमती प्रदेश सभापतिका लागि डाक्टर अच्युतम लामिछाने उत्सव अर्याल कृष्ण मान श्रेष्ठ र हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको छ जसमा हालका प्रदेश सभापति डाक्टर लामिछाने र प्रवक्ता अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ रासपाको विधान अनुसार 65 सदस्य बागमती प्रदेश समितिमा सभापति उपसभापति महामन्त्री र 2 सहमहामन्त्री निर्वाचन मार्फत चुनिनुपर्ने व्यवस्था रहेको छ नेकपा एमाले पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ गत फागुनमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध थप सुदृढ बनाउन पार्टीले यो अभियान थालेको हो एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार उपाध्यक्ष रामबहादुर थापाको संयोजकतामा गठित 15 सदस्यीय कार्यदलले आज काठमाडौँमा बागमती प्रदेश संगठन कमिटिको समन्वयमा सुझाव संकलन कार्य शुरू गरेको छ कार्यदलले तय गरेको कार्यतालिका अनुसार असार 2 गते कोशी 4 गते लुम्बिनी 6 गते सुदूरपश्चिम 8 गते कर्णाली 11 गते गण्डकी 13 गते मधेस तथा असार 16 र 17 गते विशेष प्रदेशहरूमा सुझाव संकलन गरिनेछ यी प्रदेश स्तरीय भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ कार्यदलले आगामी असार 19 गतेसम्म जनसंगठन तथा केन्द्रीय विभागका प्रमुखहरूसँग समेत सुझाव लिएर प्रतिवेदन तयार पार्ने जनाएको छ विभिन्न सातबुदे माग राख्दै प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनरत चिकित्सकहरूले श्रम ऐन 2074 अनुसार आफ्नो ड्युटी समय दैनिक बढ़ीमा 12 घण्टा र सातामा 72 घण्टा कायम गरिनुपर्ने तथा सातामा एक दिन अनिवार्य विदा दिनुपर्ने माग गरेका छन्। सातामा 48 घण्टा भन्दा बढ़ी काम गरे बापत अतिरिक्त भत्ता, महिला चिकित्सकका लागि तलब सहितको प्रसूति विदा, बढ़ेको बजेट अनुसार आवश्यक चिकित्सकलाई 8 तह र इन्टर्न चिकित्सकलाई 6 तह सरहको तलब उपलब्ध गराउनुपर्ने मुख्य माग अघि सारिएको छ। यसका साथै चिकित्सकहरूको श्रम शोषण रोक्न अनुगमन समिति गठन गर्नुपर्ने र एमबीबीएस पछिको एक वर्षीय अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गर्नुपर्ने माग समेत उनीहरूले अघि सारेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दाङको देउखुरीमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एकजना मजदूरको मृत्यु भएको छ। कालाखाते सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिका दुईका 45 वर्षीय लालमणि यादवको मृत्यु भएको गढवा स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। भक्तपुरको सूर्य विनायकमा सञ्चालित एक बाल गृहमा आश्रित बाल बालिकाहरू गम्भीर जोखिममा रहेको खुलासा भएपछि आर्सनाको आकस्मिक उद्धार गरिएको छ। सूर्य विनायक नगरपालिका 8 सिपाडोलमा रहेको मुस्कान सेवा नेपाल बाल गृहले तोकिएको सुरक्षा र व्यवस्थापकीय मापदण्ड पालना नगरेको पाइएपछि राष्ट्रिय बाल अधिकार परिषदले 2 बालक र 6 बालिकाको उद्धार गरेको हो। उद्धार गरिएका बाल बालिकाहरूलाई अहिले सुरक्षित स्थानमा पुनस्थापना गरिएको छ। अवधेश्वरका उद्योगहरूले आफ्नो फोहोर पानीलाई उचित प्रशोधन नगरी नदीमा मिसाउन नपाउने भएका छन्। उद्योग विभागले अनिवार्य रूपमा इम्प्लुएन्टेड ट्रिटमेन्ट प्लान्ट जडान गरी वातावरणीय व्यवस्थापन योजना लागू गर्न सबै उद्योगहरूलाई कडा निर्देशन जारी गरेको छ। वातावरणीय कानूनको पालना गर्न उद्योगहरूको अनिवार्य दायित्व भएको स्मरण गराउँदै विभागले ध्वनि र वायु उत्सर्जन मापदण्डको विश्लेषण प्रतिवेदन 30 दिनभित्र माग गरेको छ। नियम मिस्ने उद्योगहरूलाई संघीय तथा प्रदेश कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढाइने विभागको चेतावनी छ। डाका चोरी मुद्दामा 5 वर्षको कैद सजाय भुक्तान गर्दा गर्दै जेलबाट भागेका दोलखाका 44 वर्षीय सुनिल श्रेष्ठ पुनः पक्राउ परेका छन्। जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते नखु कारागारबाट फरार भएका उनलाई प्रहरीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबाट नियन्त्रणमा लिएको हो। उनलाई पुनः नखु कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इजरायली सेनाले लेबनानका थप 20 शहर र गाउँका बासिन्दालाई तत्काल आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिएको छ। लेबनानमा जारी सैन्य कारवाहीलाई तीव्र पार्दै इजरायलले यी क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको हो। इजरायलको यो नयाँ आदेश देर अल जहरानी, अल नामेरिया लगायतका 20 क्षेत्रमा लागू हुनेछ। इजरायली सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्ना घरहरू तत्काल खाली गरी जहरानी नदीको उत्तरी क्षेत्रतर्फ जान भनेको छ। निर्देशनको पालना नभएमा ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी सेनाको छ। इरानले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग बन्द गरेपछि मध्य पूर्वमा तनाव उत्कर्षमा पुगेकै बेला इजरायलले लेबनानमा आफ्नो स्थल तथा हवाई आक्रमणको दायरालाई थप फैलाएको छ। यता पाकिस्तानले पछिल्लो एक साताको अवधिमा 763 जना अफगान कैदीहरूलाई जेलमुक्त गरेको छ। साथै सोही अवधिमा 3,700 जना अफगान शरणार्थीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। पाकिस्तान र इरानले पछिल्लो समय कागजात विहीन विदेशी नागरिकहरूलाई स्वदेश फर्कन दबाव बढाएसँगै अफगान नागरिकहरूको फिर्ती प्रक्रिया तीव्र बनेको छ। खेल खबर। फिफा विश्वकप अन्तर्गत आज सम्भवीको पहिलो खेलमा एसियाली टोली कतारले बलियो युरोपेली प्रतिद्वन्दी स्विजरल्याण्डको सामना गर्दैछ। अमेरिकाको सान फ्रान्सिस्को स्थित लेभिज स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। चार वर्ष अघि आफ्नै घरेलु मैदानमा खराब प्रदर्शन गरेको कतार यसपटक नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा मैदानमा उत्रन्दैछ। विश्वकपको समस्य अन्तर्गतको बहुप्रतीक्षित खेलमा भोलि बिहान विश्वकपको सबैभन्दा सफल टोली ब्राजिल र मोरक्को भेट्दैछन्। न्यू जर्सी स्थित मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार भोलि बिहान 4:15 शुरू हुनेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाजुरा र हुम्लाको विवादित क्षेत्र लाम्पाटामा सशस्त्रको टोली पुग्यो अस्थायी बेस बस्ने। सीमा विवादले अवरूद्ध कर्णाली करिडोर 2 दिनपछि खुल्यो। नेपाल भारत सीमा स्तम्भ मर्मतको समीक्षा। झापाको 10 गजा क्षेत्रमा लगाइएको चिया नष्ट। राष्ट्रपाको बागमती अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी। प्रदेश सभापतिका लागि 4 जनाबीच प्रतिस्पर्धा। नेकपा एमाले पार्टी शुद्धिकरण र पुनर्गठनको अभियानमा सुझाव संकलन शुरू। सात बुधे माग राख्दै प्रशिक्षार्थी र आवश्यक चिकित्सकको काठमाडौँमा प्रदर्शन। भक्तपुरको एक बालगृहबाट 8 बालबालिकाको उद्धार। बालुवामा पुरिएर दाङमा मजदुरको मृत्यु। लेबनानका थप 20 क्षेत्र खाली गर्न इजरायलको आदेश। हर्मुजल मार्ग बन्द भएसँगै तनाव उत्कर्षमा। पाकिस्तानबाट एक सातामा 700 बढी अफगान कैदी जेलमुक्त। 3700 शरणार्थी स्वदेश फिर्ता। र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड भेट्दै कतारलाई साथ जोगाउने अवसर। भोलि बिहान 5 पटकको च्याम्पियन ब्राजिल र मोरक्को खेल्ने। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय ब्याङ्क दे नेल पर्दिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855253080, 9814852518 र 9065153323।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।

0: ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9850-63-363, 9850-60-917 र 9850-60-867।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656-51-31-36, 0656-54-05-9, मोबाइल नम्बर 9803-80-384, 9846-37-39।

0: मौली एफएम 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाउ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058007000,
6: 98460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: अनि तयो कागज के मेछि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मि उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तलि ललपर्दि
0: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदि र ब्लक तयै विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9841009063744
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816466683
10: 9560443234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको के को गफ गफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो
13: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली
14: 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज प्रविधि अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल रेडियो मुक्ति 95.5 मेगाहर्ज पुटबलबाट सरू मरासिनी रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गोरियाभर सामुदायिक रेडियो देवघाट 102 थोपो मेगाहर्ज देवघाट तनहुँबाट, विजय गुरूङ दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट, सन्देश चटाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट, सुदीप कुमार थारू रेडियो भोटेउटा 90.8 मेगाहर्ज लमजुङबाट, प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट, दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट, प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काव्य प्लान्चे कोशीबारीबाट, नकुल घरती रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहारीबाट 90.4 मेगाहर्जबाट, मनिषा डागी त्यसै क्रममा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट, जानु तामाङ रेडियो भोजपुर 93.5 मेगाहर्ज भोजपुरबाट, एलिजा श्रेष्ठ रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ मिलिराखेको छ, अनिता र साइली अनुको भने हामीलाई रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, भीम निर्दोष केसी रेडियो मेनस्याम एफएम 103.4 मेगाहर्ज तेराथुमबाट साथ मिलिराखेको छ, प्राविधिक साथीको शारदा बास्कोटाको साथ मिलिराखेको छ, यसै क्रममा रेडियो बेलका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट, जम्बर पुलामी रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्ला सिमिकोटबाट, धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगोराईबाट, दीपक पुन नवीना सुनारले साथ दिइरहनु भएको छ, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजले, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीमा छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी शनिबारी व्यवसायीमा छौं। शनिबारी व्यवसायीमा के गर्छौं तपाईँलाई जानकारी नै छ होला, यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसायीमा तपाईँले पुराना पुराना लोकभाकाहरू हामीलाई सुनाउनु पर्ने हुन्छ, जसका लागि फोन गर्नुहोला 98 68 39 40 नम्बर 98 68 39 40 नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौं। यो कुरा म तपाईँलाई जानकारी गराए, 2070 साल सम्मका गीतहरू मात्रै गाइदिनुहोला, 71 सालदेखि 83 अर्थात आजसम्मका गीतहरू नगाइदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। 2070 सालसम्मका गीतहरू गाउनका लागि आउनुहोला, 98 68 39 40 नम्बरमा फोन डायल गर्नुहोला भन्दै आजको लागि पहिलो गीत राजु परियार र विष्णु माझीको आवाजमा रहेको गीत, सबले भन्छन् काठमाडौँ राम्रो मलाई त पोखरा मन पर्यो, यस्तै यस्तै गीत छ, गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: काठमाडौँ रमाइलो भन्छन्, मलाई त पोखरा मन पर्यो। विष्णु माझी र राजु परियारले यस्तै यस्तै भन्नुभएको छ क्यारे, होइन कसैले पोखरा मनपर्छ, कसैले काठमाडौँ मनपर्छ, तर नेपालको राजधानी काठमाडौँ नै हो क्यारे, होइन पोखरा त घुम्नका लागि असाध्यै रमाइलो छ। फेवाताल छ, अनि माछापुस्री ताल छ, माछापुस्री हिमाल फेवातालबाट देखिन्छ, होइन अब तपाईँको लागि तपाईँको फोन कल लिन्छौँ हामी 9868-6040-40 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज पुराना पुराना गीतहरू गाउनका लागि आउनुहोला। 2070 साल विक्रमसम्म 2070 सालसम्मका गीतहरू गाउनका लागि तपाईँले फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868-6040-40 मा पहिलो साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म प्रतिमा दर्नाल भोजपुरबाट।
0: भोजपुरबाट प्रतिमा दर्नाल है?
1: हजुर।
0: भोजपुर कुन ठाउँबाट हजुर?
1: भोजपुर कोदारबाट।
0: कोदारबाट बोल्दिनुहुन्छ, अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला खाजा खाएर बसिरहेको भन्नुभएछ।
0: खाजा खाएर बसिरहनु भएको छ। आज कुन रेडियोबाट हामीलाई सुन्नुभयो भोजपुरमा? ल, आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ थाहा छ कि छैन यहाँलाई?
1: गीत पुरानो गीत थियो, दैला मुनि जाऊ भन्ने गीत गाउँछु नि।
0: लगाउनुहोस्, सुरु गर्नुहोस्।
1: मेरो माया मार्यो कि सुखै खाको छु कि खाको छोकी दैला मुनि जाओ, दैला मुनि जाओ भन्यो नानी छोरी तिमी कहाँ छौ, विश्वास गरे मेरै भर परे सँगै जिउला सँगै जिउला कोपी लान झरे दैला मुनि जाओ, दैला मुनि जाओ भन्यो नानी छोरी तिमी कहाँ छौ। यति नै ल,
0: दैला मुनि जाऊ भन्देऊ नानी छोरी तिमी कहाँ छौ है?
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि

0: दैलमुनि जाऊ भन्देउना निस्टोरी तिमी कहाँ छौ है। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा भोजपुरबाट आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बरमा। आज पुरानो गीत गाउन पाइन्छ, आज 2070 सालसम्मका गीतहरू मात्रै गाइदिनु होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: म रुन्टीबाट, सुनिल सेजवाल।
0: सुनिल के भन्नुभयो?
1: सेजवाल।
0: सेजवाल रुन्टीगढीबाट बोल्नुभयो।
1: हजुर।
0: कति क्लासमा पढ्नुहुन्छ सुनिलजी?
1: मैले सिक्समा भन्नुको छ।
0: सिक्समा पढ्नुहुन्छ होइन?
1: हजुर।
0: आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: म चाहिँ सिमसिमे पानीमा भन्ने गाउँछु नि।
0: लगाउनुहोस्।
1: नजाऊ पर आओ रा ओ रा तिम्रो माछु मेरो पोखो छ र सिमसिमे पानीमा जन्दिने मन गर्छ कि जिन्दगानीमा सिमसिमे पानीमा जन्दिने मन गर्छ कि जिन्दगानीमा। हजुर, कि नै
0: जानले निमान होइन बेमान हो है। ल हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिले बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। उहाँले सिमसिमे पानी भन्ने गीत गाएर जानु भएको छ। पालो तपाईँको हो, पुराना गीत गाउनका लागि 2070 सालसम्मका आएका गीतहरू गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौ। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि अर्को एउटा गीत हाम्रो प्राविधिक मित्रले तयार पारिसक्नु भएको छ, त्यसपछि त्यो गीत हामी राख्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया मिस कल गर्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। मिस कल गर्नका लागि हामी नम्बर छोडेका होइनौ। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? के नेपाली भन्दैन थियो? यो यसरी फोन काट्ने काम चाहिँ नगर्नुहोस् त साथीहरू, मैले कतिचोटि तपाईँहरूलाई भन्ने होइन, आफ्नो नाम भन्नुहुन्छ, फोन काटेर जानुहुन्छ। गीत गाउन आउँदैन भने कार्यक्रम सुनेर मात्रै साथ दिनुपर्छ, तर फोन चाहिँ नकाटिदिनु होला, गरिसकेपछि फोन चाहिँ नकाटिदिनु होला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? पवित्र विष्ट सुनसरीबाट। के छ पवित्रजी, सुनसरी कुन ठाउँमा हुनुहुन्छ? ल आज कुन गीत गाउनुहुन्छ? नयाँ हो कि पुरानो? लगाउनुहोस् त।
1: भानी मलाई गारी थी छोरी, गारी थी छोरी, लागे तिमले यो चोचो मचोरी, चाँदनी रे झुटोलीको घर, झुठो पाइँदैन पापीको, इन्द्रमासो कृपालिन आऊ, गरी कि छोरी, गरी कि छोरी, लाग्यो तिमीले यो चोखो मञ्जरी,
0: झुटो माया चाहिँदैन पापीको, तिम्रो नाचो फिर्ता लिन आऊ, होइन? कसलाई भन्नुभयो हो पवित्रजीले? गीत नै यस्तै छ होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो।

फेरी फेरी व्यवसायमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। पवित्र विश्व थनाबाङबाट आउनु भएको थियो। अब गीत राख्छौ तपाईँको लागि, अर्को गीत तपाईँको लागि फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम लोकसारथीमा छौ विमल राज छेत्री र अन्य कलाकार साथीहरूको आवाजमा रहेको भेटम एक दिन भन्ने गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज पुराना पुराना लोकगीत गाउन पाइन्छ। यति बेला साथी नमस्कार हजुर। नमस्ते नमस्कार हजुर, को बोल्नुभयो त्यहाँबाट? रूपा राई धनकोटाबाट। के छ धनकोटातिरको खबर रूपाजी?
1: अहिलेको खबर भन्नुपर्छ एकदम रमाइलो छ, ठिक छ भन्नुपर्छ है। बिहान भयो घाम लागेको थियो, अहिले त ओभरले शीतल छ भन्नुपर्छ। अनि तपाईँ कस्तो छ नि दाई?
0: हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन?

0: ला कुन गीत गाउनुहुन्छ आज?
1: म एउटा लोक भएको कुरा नै गाइदिन्छु नि त नि है गाई।
0: हुन्छ ल गाउनुहोस्।
1: लक्ष्मी मेरा एक तोलाई म झन्नै मैले के भाइ भने तोलाई मलाई चोबिसन
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: कार्यक्रम लोकसारथीमा छौँ, रूपा राई आउनु भएको थियो धनकोटाबाट। बुटवलमा सामुदायिक रेडियो मुक्ति 95.5 मेगाहर्जबाट पनि कार्यक्रम प्रसारण भएको छ। यो त केही दिन यता कार्यक्रम रोकिएको थियो र आजदेखि पुनः नियमित बजिराखेको छ, आज पनि अहिलेदेखि बजिराखेको छ भनौँ न। त्यहाँबाट पनि बुटोलतिरका साथीहरूले धेरै भन्नुभयो होइन, हामीले कार्यक्रम सुन्न पाएनौँ भन्ने कुरा गर्नुभयो। त्यसपछि हाम्रा प्राविधिक साथीहरूले बजाउनु भएको छ होइन, अब नियमित कार्यक्रम सुन्न पाउनुहुनेछ, नियमित कार्यक्रम प्रसारण हुनेछ रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटवलबाट पनि। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज पुराना पुराना लोकगीत गाउने बसाई हो। नमस्कार हजुर।
2: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते हजुर, कार्यक्रम लोकसारथीमा गुड आफ्टरनुन भन्न पाइँदैन, बरु लोकसाङ्गीतिक अभिवादन भन्नुहोस् है। कहाँदेखिको बोल्नुभयो?
2: हजुर, म राईनी केटी मनिषा हो, मोरङबाट।
0: मोरङबाट मनिषा राई होइन?
2: हजुर।
0: कि राईनी मनिषा हो?
2: हजुर, मनिषा राई हो।
0: मनिषा राई अनि अनि भोजपुरबाट भन्नुभयो?
2: हजुर, भोजपुरबाट होइन, मोरङबाट।
0: मोरङबाट। अनि कुन माध्यमबाट सुन्नुभयो मोरङमा हामीलाई?
2: हजुर, फेसबुक लाइभबाट हजुरहरूलाई सुनिरहेको छु भनौँ
0: है। ए ल, फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ मोरङमा पनि होइन?
2: हजुर।
0: आज के छ, के गर्नुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन हजुर?
2: हजुर, जानकारी छ भन्नु है त।
0: जानकारी छ। आज कस्तो खालको गीत गाउनुपर्छ थाहा छ नि?
2: हजुर।
0: कुन गीत गाउनुहुन्छ आज?
2: हजुर, म पनि गाउँछु ल।
0: ल हुन्छ, गाउनुहोस्।
2: चौतारीको बरफीमा माया लोको नजारा, माया सँगै बस्ने रहरा। चौतारीको बरफीमा माया लोको नजारा, माया सँगै बस्ने रहरा। ए हजुर, घम लागो घमैलो जता हेरे पनि हजुर पुर्वै रमैलो, जता हेरे पनि हजुर पुर्वै रमैलो। थ्याङ्क यू।
0: जता हेरे पनि पुर्वै रमाइलो होइन?
2: हजुर, गीतले चाहिँ त्यसै भन्छ, सबै रमाइलो हुन्छ नि।
0: त्यही त नि होइन, पूर्व मात्र होइन क्या, पश्चिम पनि रमाइलो हुन्छ, रोल्पा पनि रमाइलो छ, रुकुम पनि रमाइलो छ होइन, सल्यान पनि रमाइलो छ। एकचोटि आउनुहोस् त यतातिर, कति रमाइलो मान्नुहुन्छ मान्नुहुन्छ होइन?
2: हजुर, मौका मिलेछ भने कुनै दिन आउला नि है।
0: त्यही त नि, पूर्वको मान्छे पश्चिम आउनुहोस्, पश्चिमको हामी पूर्व जाउँला है।
2: हजुर,
0: मिलिजुली रमाउने त हो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउँदै गर्नुहोला मनिषाजी। अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा मोरङबाट आउनु भएको थियो मनिषा राई, आउनु भएको थियो राईनी केटी मनिषा भनेर फोन गर्नुभएको थियो। पालो तपाईँको फोन गर्नुहोला, आज 2070 सालसम्मका गीतहरू मात्रै गाउनुहोला म तपाईँलाई आग्रह गरे। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्नु भयो? कहाँबाट?
3: उदयपुरबाट
0: सरिता राई बोल्नु भयो? के छ सरिताजी, उदयपुरतिरको हालखबर? एकदम ठिक छ, हाम्रो पनि असाध्यै राम्रो छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले? पूर्वैमा झ्याल राखे, झ्यालको आउँदा भेटु न मन लाउँदा मै आउँछु ख्याल राखे। है, भनेपछि तपाईँ आउनुहुन्छ? मैले ख्याल राख्ने? कहिले आउनुहुन्छ होला भन्नुहोस्? ओके ओके, ल पूर्वैमा झ्याल राखिरहेछु। अब तपाईँ उदयपुर पूर्वैतिर पर्छ, पूर्वबाट आउनु होला है? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनुहोला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। अब तपाईँको पालो हो, फोन गर्नुहोला 9868-6039-40 के छ। तिनजना साथीको कल भइसक्यो होइन? अब यो गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: बादल भित्र जुन छ त्यो मन भित्र कुन छ यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। हामी राजन ठकुरी र अन्य कलाकार साथीहरूले आवाज दिनु भएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडेका हौ। आज हामी पुराना पुराना लोकगीतहरू बजाइराखेका छौ, सुनाइराखेका छौ र तपाईँबाट पनि पुराना पुराना लोकगीतहरू सुनिराखेका छौ। 9867309040 फोन गर्नुहोला। साथी हुनुहुन्छ, नमस्ते हजुर। को बोल्नु भयो? कहाँबाट? उर्मिला राई, भोजपुर। कुन ठाउँबाट हजुर? रामप्रसाद राई, गाउँपालिका 8 बोल्दै हुनुहुन्छ। आज कुन गीत गाउनुहुन्छ उर्मिलाजीले? पुरानो हो कि नयाँ? होला होइन, हो भन्नु पर्यो कि त के त अर्को पुरानो गीत गाउनु पर्यो के छ? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उर्मिला राई, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी साथी हुनुहुन्छ, आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ है, हामीले पनि यताबाट पुराना पुराना लोकगीतहरू बजाइराखेका छौ। नमस्कार हजुर।
1: रामप्रसाद
0: राई, गाउँपालिका 4 होइन? आज कुन गीत गाउनुहुन्छ त हजुर तपाईँले?
1: हुन्छ, म एउटा छोटो गीत गाउँछु ल, साउँदै बेला उठ्नु र आउँदाखेरि भन्ने
0: लगाउनुहोस्।
1: हुन्छ,
0: तपाईँको मन मात्रै अमिलो भयो होइन? देख्न पाए, देख्न नपाएर, भेट्न नपाएर मन अमिलो बनाएर बस्नु भएको छ फेरि होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला, राम्रो गीत गाउनु भएको छ, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद है दा। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। भोजपुरबाट फोन गर्नुभएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 6040 40 मा। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: म मनिषा आरसी बोलेको, खद्दरबाट।
0: खद्दरबाट मनिषा आरसी बोल्दै हुनुहुन्छ। के छ मनिषाजी, हाल खबर तपाईँको?
2: एकदम ठिकै छ भन्नुपर्छ।
0: एकदम ठिकै छ भन्नुपर्छ होइन?
2: हजुर, बादल लागिरहेको छ, पानी परेर बिदो गर्यो है।
0: ए, बादल लागिराखेको छ, पानी परेर बिदो गर्यो होइन?
2: हजुर हजुर।
0: किन पानी परेर बिदो गर्यो भन्नुहोस् त?
2: खै अब बिदो गर्ने बेला भएर होला नि।
0: बिदो गर्ने बेला भएर पानी परेर पनि बिदो भइसक्यो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज मनिषाले आज कुन गीत गाउनुहुन्छ त? हामीलाई कुन गीत सुनाउनुहुन्छ त?
2: ल हुन्छ, म लागो माया भन्ने गाउँछु है त।
0: ल सुरु गर्नुहोस्।
2: लागो माया

0: 呀，奥尼玛泰玛，这是哪位？
1: 今天干啥？都陪你，你的妈呀，奥尼玛泰玛，哎呐。
2: हजुर
1: मानिसलाई मान्छेले त त्यस्तै हो कुखुराले पनि साथ दियो हैन
2: हजुर कुखुराले नि डिस्टर्ब गर्दियो
1: कुखुराले नि तपाई सँगै गीत गाउन खोज्यो के अरे अब के गर्ने अब उसको भाषा हामीले बुझ्दैनौ हैन
2: अनि
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि तपाईलाई बिदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मनिषा उहाँसँग कुराकानी गरिसकेका छौँ के छ तिनजनाको कल पुगेको छैन होइन ल पुगिसकेको छ भने अब एउटा गीत राख्छौँ तपाईँको लागि गीत त सिधै तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: बद्री पंगिनी र सिन्धु मल्लको आवाजलाई यहाँबाट स्थान दिएका हौ हामीले। बद्री पंगिनी र सिन्धु मल्लको आवाज पुरानो गीत असाध्यै मनमुटुमा बस्न सफल सबैका मनमुटुमा बस्न सफल गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडेका हौ। 49 मिनट गइसक्यो, अब कतिजनाको कल लिन भ्याउँछौ? पहिलो अन्तिम लहरको पहिलो साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नु भयो कहाँबाट?
1: धनकुटाबाट
0: रेनिसा।
1: रेनिसा राई।
0: ए रेनिसा राई, अनि कुन गीत गाउनुहुन्छ रेनिसाले? पूर्वेली पुरानो हो, 2027 साल सम्मका गीतहरू मात्रै गाउनु पाइन्छ क्या रे?
1: पुरानै हो,
0: लगाउनुहोस्। शुरू गर्नुहोस् हजुर। खै त गीत गाउँछु भन्नुभयो, कता हराउनुभयो। गीत त शुरू गर्नुपर्छ नि हजुर। सायद नेटवर्कमा कुनै समस्या आयो कि उहाँको है? 9868-3039-40 अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर। आउनु भएको छैन भन्ने कुरा आयो। 9868-3039-40 फोन डायल गरिहाल्नु होला। आज पुराना गीतहरू गाउन पाइन्छ 2070 सालसम्मका। यति बेला साथी नमस्कार हजुर। गुल्मी सिमलटारीबाट आर्या विश्वकर्मा। अनि कुन रेडियोबाट सुन्नुभयो? गुल्मीमा रेडियो माला रानीबाट सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ? ल पुरानो गीत गाउनु होला, सुरु गर्नुहोस्।
1: तिमलाई पाउनै गाह्रो भयो, जो देउता भाके नि सुजन छ पहिरो, जुन ठाउँमा टेके नि आहो अभागीलाई अमृत पानी दिसाहुँदो रहेछ, हाँसा पानी दुनियालाई बिसाहुँदो रहेछ। हजुर किन
0: हुन्छ कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो। बिमा कुमारी दुराको आवाजमा रहेको गीत आज तपाईँको आवाजमा पनि सुन्दाखेरि मिठो लाग्यो। अहिलेको लागि तपाईँलाई विदा गर्छौँ, फेरि आउनुहोला। नमस्ते।
1: नमस्ते।
0: गुल्मीबाट आउनु भएको साथीले गीत गाएर जानु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। 9868-3039-40 नम्बर तपाईँको लागि। अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु, नमस्कार हजुर। नाम के भन्नुभयो?
2: युनिस लिम्बु।
0: युनिस लिम्बु, आज कुन गीत गाउनुहुन्छ युनिसजी? अन्तिम अन्तिमतिर छौँ हामी। ल पुरानो गाउनु होला है, नयाँ नगाउनु होला, 2070 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ। ल सुरु गर्नुहोस्। आउनु भएको साथी, उहाँको अब के गर्ने, गीत सुन्ने त मन थियो तर नेटवर्कको समस्याले गर्दा उहाँको फोन हामी लिन सकेनौँ। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, 54 मिनट गइसकेको छ। लौदा आदरणीय श्रोता मन एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई जस्ताको त्यस्तै तपाईको रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रा प्राविधिक साथी रेडियो झलझलाबाट प्रिया मगर र अन्य रेडियोहरूबाट जति पनि रेडियोबाट जति पनि प्राविधिक साथीहरूले साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रमप्रति तपाईका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ भने झझलको नमानिकन झरको नमानिकन हामीलाई भन्नुहोला र कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ यो पनि जानकारी गराइदिनुहोला। म तपाईँलाई आग्रह गर्छु जसका लागि 9847 2498 फोन गर्नुहोला। तपाईँ रोल्पाको नजिक हुनुहुन्छ, तपाईँ अंग्रेजी भाषा तपाईँ अंग्रेजी भाषामा कमजोर हुनुहुन्छ र तपाईँलाई अंग्रेजी भाषामा जिरो लेभलदेखि सबैलाई पुग्ने सबैलाई समावेश हुने किताब चाहिएको छ, अंग्रेजी किताब चाहिएको छ भने इंग्लिश ल्याङ्ग्वेज फर अल भन्ने किताब मसँग छ, मसँग सम्पर्क गर्नुभयो भने मैले उपलब्ध गराउनेछु। यो कुरा म तपाईँलाई जानकारी गराए। अंग्रेजी भाषा कमजोर भएका व्यक्तिहरूलाई सहयोगी पुस्तक बन्न सक्छ, विद्यार्थीहरूको लागि मात्र होइन शिक्षकहरूका लागि पनि सहयोगी पुस्तक बन्न सक्छ यो किताब। यो कुरा म तपाईँलाई जानकारी गराए। गजल मुक्तक चुटकिला गीत र सूत्रै सूत्रको माध्यमबाट अंग्रेजी भाषा सिकाइएको छ भन्दै चाहियो भने सम्पर्क गर्नुहोला 9864417298 भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला FM 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
6: अनि तायो कागज के मेछि वा
7: अ झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वदि
7: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
6: अनि बैंगरी
7: बैंगरी
6: अ
7: चढ चाहिँ तलि लगपर्दि
6: चम ललपति न आफै न मोबाइल नम्बर फेर दिया बदिर ब्लक तयै बिषय आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब दक्या जोगिना
8: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
9: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816466683,
13: 9556043234।
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजुभाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा, रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि।
13: सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली।
15: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603085।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
5: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
5: हुन्छ हुन्छ दाई
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
2: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 9827072042
7: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
8: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई
10: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9111751760

0: यो समय दमौली एफएम को हो।
1: यति बेला साँझको छ बजेको छ।
0: इट्स 6 PM।
2: छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोते सँगै माधव दुलालको नमस्कार।
1: कंग्रेसभित्र संवादहीनता तोड्न उपसभापति शर्मा सक्रिय, पाँच शीर्ष नेतालाई ध्यानाकर्षण पत्र, संस्थापन नेतृपक्षले भोलि विराटनगरमा भेला गर्ने, पार्टी रूपान्तरणका लागि एमालेको देशव्यापी सुझाव संकलन सुरु,
0: कूटनीतिक नियोगमा कार्यरत नेपाली कर्मचारी करको दायरामा आगामी मङ्सिरभित्र कर बुझाए ब्याज र जरिवाना मिनाहा, काभ्रेको बुच्चाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन।
1: सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, आगामी असार एक गते बजेट ल्याउने, बक्यौता उठाउन बल गरे देशभरका उद्योग पूर्ण रूपमा बन्द गर्ने चेतावनी, काठमाडौँ महानगरपालिकाभित्रका 128 स्थान डुबानको उच्च जोखिममा,
0: भारतको आसाममा सैन्य विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु, विस्तृत छानबिनका लागि कोर्ट अफ इन्क्वायरीको आदेश, पाकिस्तानमा भारी वर्षा र हावाहुरीका कारण चारजनाको ज्यान गयो, इरानी सुरुङमा सुरक्षा कडा, युरेनियम कब्जा गर्ने अमेरिकी योजना रोकियो,
1: र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्यान्ड भेट्दै भोलि बिहान हुने अर्को रोमाञ्चक खेलमा मोरक्कोले पाँच पटकको विजेता ब्राजिलको सामना गर्ने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली रेडियो नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। कंग्रेसभित्र संवादहीनता तोड्न उपसभापति शर्मा सक्रिय सम्बन्धी खबरबाट, नेपाली कंग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधानका लागि भन्दै उपसभापति विश्वप्रकाश शर्माले पार्टीका शीर्ष नेताहरूलाई झकझकाउन सुरु गर्नुभएको छ। पार्टीभित्र संवादहीनता देखिएको उल्लेख गर्दै नेता शर्माले आज पाँचजना अग्रज नेताहरू डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मानसिंह, कृष्ण प्रसाद सिटौ र डाक्टर शशाङ्क कोइरालालाई लिखित ध्यानाकर्षण पत्र पठाउनु भएको हो। उहाँले आफूले अघि सारेको साथ बुधे लिखित प्रस्तावमाथि तत्काल छलफल अघि बढाउन आह्वान गर्दै चिया गफको माग गर्नुभएको छ। यसअघि गत जेठ 16 गते नै नेता शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष यो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, तर सो प्रस्तावमाथि एक सातासम्म पनि कुनै छलफल नभएपछि जेठ 22 गते खड्कालाई भेटेर ध्यानाकर्षण गराएको र 26 गते शीर्ष नेताहरूलाई वाट्सएप मार्फत बुदाहरू पठाउँदा समेत कुनै जवाफ नआएपछि उहाँले आज लिखित पत्र नै पठाउनु भएको हो। पार्टीभित्र विवाद उत्पन्न हुँदा त्यसलाई हल गर्ने लोकतान्त्रिक प्रक्रिया भनेकै भेटघाट र संवाद भएको भन्दै नेता शर्माले आक्रोश र आवेग बिना शान्त चित्तले प्रस्तावको अध्ययन गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको छ।
0: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले भने भोलि मोरङको विराटनगरमा विशेष भेला गर्ने भएको छ। पार्टीभित्र दबाव सृजना गर्ने र विशेष महाधिवेशनपछि देखिएका सांगठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो। भोलि बिहान 11 बजे आयोजना हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको इतर समूहले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डाक्टर शेखर कोइराला, कृष्ण प्रसाद सिटौला र विजय कुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुनुहुनेछ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै गुटभन्दा माथि उठेर काँग्रेसलाई एकताबद्ध बनाउन दबाव समूहका रूपमा प्रस्तुत भएको दावी गर्नुभयो। यसै गरी पत्रकार सम्मेलनमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति आपत्ति जनाएका छन्।
1: नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन कार्य आजदेखि शुरू गरेको छ। गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले एमाले यो देशव्यापी अभियान थालिएको जनाएको छ। एमाले केन्द्रीय प्रसार तथा प्रकाशन विभागका प्रमुख निरज निरज आचार्यका अनुसार उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित 15 सदस्यीय उच्च स्तरीय कार्यदलले आज काठमाडौँमा बागमती प्रदेश संगठन कमिटिको समन्वयमा सुझाव संकलनको शुरूआत गरेको छ। कार्यदलले तय गरेको कार्यतालिका अनुसार प्रदेश स्तरीय भेलाहरू आगामी असार 17 गतेसम्म सञ्चालन हुनेछन्। जसअनुसार असार 2 गते कोशी प्रदेश, 4 गते लुम्बिनी, 6 गते सुदूरपश्चिम, 8 गते कर्णाली, 11 गते गण्डकी र 13 गते मधेसमा सुझाव संकलन हुनेछ। असार 16 र 17 गते विभिन्न विशेष प्रदेशहरूमा सुझाव संकलन गरिनेछ। यी प्रदेश स्तरीय भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहनेछ। प्रदेश तहको कार्यतालिका सकिए लगतै कार्यदलले आगामी असार 19 गतेसम्म विभिन्न जनसंगठन तथा केन्द्रीय विभागका प्रमुखहरूसँग समेत छलफल र सुझाव लिएर आफ्नो अन्तिम प्रतिवेदन तयार पार्ने जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको दाङमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान हुने निश्चित जस्तै भएको छ। सहमतिका लागि चयन हुन नसकेपछि आज 6 आकांक्षीहरूले सभापति पदका लागि उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वारी दर्ता गराउनेहरूमा वर्तमान प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्यहरू मधु प्रसाद अरियाल र गणेश पौडेल, प्रतिनिधि सभाकी समानुपातिक सांसद मन्जु गेवाली भूषाल तथा बाँकेका डाक्टर राजकुमार सुवेदी रहनु भएको छ। सहमतिमा मात्रै सभापति बन्ने अडान राख्नुभएका हालका प्रदेश सभापति देवराज पाठकले भने उम्मेद्वारी दिनु भएन। अधिवेशनमा पालिका, जिल्ला तथा केन्द्रबाट छनौट भएर आएका करिब 843 जना प्रतिनिधि मतदाताहरू सहभागी छन्। सहमति प्रयास असफल भएसँगै अब निर्वाचन प्रक्रियाबाटै रासोपा लुम्बिनीको नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ।
1: परराष्ट्र मन्त्री सुशीर खनाल भोलिदेखि चीनको 4 दिने भ्रमणमा जाँदै हुनुहुन्छ। चीनी विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उहाँ चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले बेजिङमा सेनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। सो अवसरमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहयोगलाई अझ अगाडि बढाउने विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ। चीन बसाईका क्रममा उहाँले त्यहाँका उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गर्नुहुने कार्यक्रम छ। भ्रमणकै सिलसिलामा परराष्ट्र मन्त्री खनालले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा सहभागिता जनाउनुहुनेछ। नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने उक्त सम्मेलनमा उहाँले चिनिया व्यवसायीहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। साथै दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भए उहाँले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ।
0: सरकारी विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत नेपाली नागरिक र स्थानीय बासिन्दाहरूलाई आयकरको दायरामा ल्याएको छ। आर्थिक विधेयक 2083 दफा 47 मार्फत भिएना अभिसन्धि अनुसार कर छुटको सुविधा नपाउने यस्ता कर्मचारीहरूका लागि विशेष कर सहुलियतको व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि आयकर नतिरेका वा आय विवरण बुझाएका कर्मचारीहरूले स्थायी लेखा नम्बर प्यान लिएर आर्थिक वर्ष 2079-80 83-सम्मको आय विवरण र कर आगामी 2083 मंगिर मसान्तभित्र बुझाउनु पर्नेछ। तोकिएको अवधिभित्र कर र थप 1% रकम बुझाएमा उनीहरूको ब्याज र जरिवाना पूर्ण रूपमा मिना हुनेछ।
1: नेपाल प्रहरी प्रधान कार्यालयले काभ्रेको नमोबुद्ध स्थित बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा आज 6 छानबिन समिति गठन गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। हिजो भएको बस दुर्घटनामा 8 घटनास्थलमै मृत्यु भएको थियो। उनीहरू सबैको पहिचान भइसकेको छ। घाइते 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिएपछि बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम पारित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आगामी असार 1 बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रूपमा भाड़ा बक्यौता उठाउन शुरू गरे। देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी उद्योगीहरूले दिएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलमले आज विज्ञप्ति जारी गर्दै लिमिटेडले सार्वजनिक गरेको 7 दिने बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको यो कदमले हजारौं मजदूरको रोजगारी गुम्ने र स्वदेशी लगानी पलायन हुने चेतावनी दिनुभएको हो। विगतमा 700% गरिएको भाड़ा वृद्धिको विवाद सर्वोच्च अदालत पुगेर 2081 चैतमा फैसला आइसकेको थियो, तर लिमिटेडले उक्त फैसला चित्त नबुझाई पुनरावलोकनमा जाने निर्णय गरेपछि महासंघ पनि बाध्य भएर पुनरावलोकनमा गएको थियो। मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नामै तोकेर 7 दिनभित्र रकम बुझाउन सार्वजनिक सूचना जारी गर्नु अदालतको मानहानि र उद्योगहरूको प्रतिष्ठामा आँच पुर्याउने कार्य भएको महासंघको ठहर छ। महासंघले समस्या समाधानका लागि दुवै पक्षले पुनरावलोकनको मुद्दा फिर्ता लिई सर्वोच्चको साबिकै फैसला अक्षरांश कार्यान्वयन गर्न प्रस्ताव अघि सारेको छ। सरकारले यो आग्रहलाई व्यवस्था गरे उद्योगीहरू उद्योग धन्दा ठप्प पारेर सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आज को पेस्मा बैंकिंग।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। चोरी मुद्दामा सुर्खेत प्रहरीको हिरासतमा रहेका 21 वर्षीय युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पिपिरियाका सबिर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। प्रहरी प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार मोबाइल चोरीको मुद्दामा गत जेठ 27 गते पक्राउ परेका बक्समाथि म्याद थप गरी अनुसन्धान भइरहेको थियो। शुक्रबार हिरासतमा रहेकै बेला उनको स्वास्थ्यमा अचानक समस्या आएपछि आज बिहान 4:30 बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो, तर अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
5: हुम्लाको सार्केगाड गाउँपालिका 4 कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको मृत्यु भएको छ। आज जंगलमा गाईगोरु चराउन गएकी सार्केगाड चार गैरी सायाकी 15 वर्षीय पवित्र साउदको अचानक खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहेकाले स्थानीय बासिन्दाले भीरहरूको व्यवस्थापन र सुरक्षाका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्।
4: काठमाडौँ महानगरपालिकाले महानगरभित्रका 128 स्थानलाई डुबानको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेको जनाएको छ। महानगरको योजना तर्जुमा कार्यदलले गरेको अध्ययन अनुसार यी क्षेत्रहरू डुबानमा पर्दा करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। महानगरको विपद व्यवस्थापन विभागका अनुसार बागमती र विष्णुमती डुबानको तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ भने प्रभावका दृष्टिले सामाखोशी र विष्णुमती क्षेत्र पर्ने वडा नम्बर 16 करिब 1,600 परिवार सबैभन्दा बढी प्रभावित हुने देखिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरले 51 पार्क 28 खुला क्षेत्र र 87 विद्यालयलाई आपतकालीन आश्रय स्थलका रूपमा पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले विपद पूर्व तयारी, ढल सरसफाई र उद्धार सामग्रीको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिनुभएको छ।
5: भारतले चिया आयातमा नयाँ र कडा नियम लागू गरेपछि नेपालका चिया उद्योगहरू आगामी 1 गतेदेखि बन्द हुने भएका छन्। चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रड्युसर्स एसोसिएसन नेपालले आज विज्ञप्ति जारी गर्दै चिया निर्यातमा देखिएको अवरोधका कारण उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइलागेको जनाएको हो। भारतीय टी बोर्डले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर जारी गरेसँगै गुणस्तर जाँचको बहानामा 2,00,000 किलो भन्दा बढी नेपाली चिया भारतीय गोदाममै थन्किएको छ। महिना दिनसम्म पनि नमूना परीक्षणको रिपोर्ट नदिने र रिपोर्ट नेगेटिभ आएमा चिया उति नष्ट गर्ने जस्ता अव्यावहारिक नियम भारतीय पक्षले थपेको छ। तयारी चिया निर्यात हुन नसक्दा उद्योगीहरूले किसानलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन सकेका छैनन्। हाल नेपालका उद्योगहरूमा 10,00,000 किलो भन्दा बढी तयारी चिया थन्किएको एसोसिएसनले जनाएको छ।
4: नवलपरासी कारागारबाट गत भदौमा भएका 546 कैदी बन्दी मध्ये अझै 172 जना फरार सूचीमै रहेका छन्। जेन्जी आन्दोलनका बेला कारागारमा आगजनी गरी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर उनीहरू भएका थिए। हालसम्म 374 जना कैदी बन्दी भने पक्राउ परेका वा आफै सम्पर्कमा आएका छन्। कारागार कार्यालय परासीका अनुसार फरार रहेका मध्ये भारतीय नागरिकहरूलाई पक्राउ गर्न ठूलो चुनौती देखिएको छ। भागेका 41 भारतीय कैदी बन्दी मध्ये हालसम्म 3 जना मात्र पक्राउ परेका छन् भने बाँकी सीमावर्ती भारतीय बजारमा खुलेआम घुमिरहेको स्थानीयले बताएका छन्। हालै सरुवा भइआएका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर जीसीले भारतीय सुरक्षाकर्मीसँगको समन्वय र फरार कैदी बन्दीको अवस्थाबारे बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट विद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याइने र विद्युत चुहावटलाई 12.03% सीमित गर्ने लक्ष्य राखिएको छ। यसै अवधिमा लघु तथा साना जल विद्युत आयोजनाबाट 43 मेगावाट र सौर्य ऊर्जाबाट 900 मेगावाट विद्युत थप गरिनेछ। विद्युत प्रसारण पूर्वाधार विस्तार अन्तर्गत आगामी वर्ष 12 मुख्य प्रसारण लाइन सम्पन्न गर्ने मन्त्रालयको योजना छ। बिजुलीका साथै सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने तथा ठूला र मझौला नदीमा थप 70 किलोमिटर तटबन्ध निर्माण गर्ने समेत जनाएको छ।
2: सार्वजनिक एकास समितिले 7,55,17,22,00,000 रुपियाँ बराबरको बिरुजीलाई फास्ट ट्र्याक द्रुत मार्गबाट न्यूनीकरण गर्ने गृह कार्य थालेको छ। समितिका सभापति भरतबहादुर खड्काले सरकारी निकायहरूको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठेकाले योजनाबद्ध र आक्रामक शैलीमा बिरुजु फर्चुटका लागि नीतिगत सहजीकरण गर्न लागि बताउनु भएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार संघीय सरकार मातहत सबैभन्दा बढी 3,78,53,64,00,000 रुपियाँ बिरुजु छ। यस्तै स्थानीय तह मातहत 2,20,47,00,000, समिति तथा अन्य संस्था मातहत 1,22,19,00,000 र प्रदेश सरकार मातहत 33,96,90,00,000 रुपियाँ बिरुजु देखिएको छ। मन्त्रालयगत रूपमा अर्थ मन्त्रालय मातहत सबैभन्दा बढी 37,63,31,00,000 रुपियाँ बिरुजु छ। समितिले पहिलो चरणमा सरकारी निकायहरूसँग बिरुजुको अवस्था र कारणबारे विस्तृत छलफल गरी नीतिगत सुधार प्रक्रिया अगाडि बढाउने जनाएको छ।
1: अब विदेशका खबर। भारतको असमस्थित जोरहाटमा वायुसेनाको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। रौरिया सैन्य विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा अचानक आगो लागेर दुई टुक्रा हुँदा पाइलट सहित 5 सैनिकको मृत्यु भएको छ भने को पाइलट गम्भीर घाइते भएका छन्। भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ।
2: पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा आएको भारी वर्षा र हावाहुरीका कारण 4 मृत्यु भएको छ। घटनामा अन्य 16 घाइते भएका छन्। शक्तिशाली हावाहुरीले धेरै घर र भौतिक संरचनामा क्षति पुर्याएको प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
1: इरानको भूमिगत सुरुङहरूमा सुरक्षित राखिएको करिब आधा टन उच्च संवर्धित युरेनियम कब्जा गर्ने अमेरिकी सैन्य योजना अन्तिम समयमा स्थगित भएको छ। अमेरिकी गुप्तचर निकायका अनुसार इरानले आफ्ना परमाणु केन्द्रहरूको सुरक्षा असाधारण रूपमा कडा पार्दै सुरुङहरूमा ल्यान्डमाइन र विस्फोटक धराप राखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारवाही रोक्ने निर्णय गरेका हुन्। हाल दुवै देशबीच कूटनैतिक वार्ता जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
2: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज समूह बीको पहिलो खेलमा एसियाली टोली कतारले बलियो युरोपेली प्रतिद्वन्दी स्विजरल्याण्डको सामना गर्दैछ। अमेरिकाको सान फ्रान्सिस्को स्थित लेभिज स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति 12:15 सुरु हुनेछ। 4 अघि आफ्नै घरेलु मैदानमा खराब प्रदर्शन गरेको कतार यसपटक नयाँ प्रशिक्षक जुलेन लोपोडिगुईको नेतृत्वमा बलियो कम्ब्याक गर्ने दबाउका साथ मैदानमा उत्रिँदैछ। यस्तै विश्वकप समूह सी अन्तर्गतको अर्को बहुप्रतीक्षित खेलमा भोलि बिहान विश्वकपको सबैभन्दा सफल टोली 5 विजेता ब्राजिल र मोरक्को भिड्दैछन्। न्यू जर्सी सहित मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार भोलि बिहान 12:45 सुरु हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: कंग्रेसभित्र संवादहीनता तोड्न उपसभापति शर्मा सक्रिय। 5 शीर्ष नेतालाई ध्यानाकर्षण पत्र। संस्थापन इतरपक्षले भोलि विराटनगरमा भेला गर्ने। पार्टी रूपान्तरणका लागि एमालेको देशव्यापी सुझाव संकलन शुरू।
2: कूटनैतिक नियोगमा कार्यरत नेपाली कर्मचारी करको दायरामा आगामी मंगिरभित्र कर बुझाए ब्याज र जरिवाना मिना काभ्रेको बुच्चाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन।
1: सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, आगामी असार 1 गते बजेट ल्याउने, भकेउदा उठाउन बल गरे देशभरका उद्योग पूर्ण रूपमा बन्द गर्ने चेतावनी, काठमाडौँ महानगरपालिकाभित्रका 128 स्थान डुबा

91.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
6: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563644 98563666
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस् 98 27 18 48 48 98 46 55 54 95 र 98 4 60 11 818

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 0 25।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 460 40 304।

0: समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।
7: OSR Digital, entertaining the nation.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।

0: जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।

0: EFM 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 98563363, 98560917 र 98560608।
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ।

वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो। हातेमालो गरौं, हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौं। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

लोक आधुनिक भजन को प्रस्तुति पछि आदरणीय श्रोतृवृन्द अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिंतन। आदरणीय श्रोतृवृन्द धार्मिक सांस्कृतिक र भाषिक चिंतन अंतर्गत आज यहाँ श्रीमद् भागवत महापुराण एकादश स्कंद को 23 अध्याय को कथा सुन्न सक्नुहुनेछ। हिजो को प्रसंग में पुरुष प्रकृति र तत्वहरूको प्रसंग आएको थियो, आज भने भिक्षु गीत को प्रसंग। सुखदेव जी भन्नुहुन्छ, स एव मासम सिद्ध उद्धवेन भागवत मुख्येन दासार मुख्य सभाजयन भृत्य बचो मुकुंदस तमावभासे श्रवणीय वीर्य। ए राजा परीक्षित, सुन्न योग्य पराक्रम भएका यादवहरूमा श्रेष्ठ भगवान श्रीकृष्णले भक्तहरूमा श्रेष्ठ उद्धवले अनुरोध गरिसकेपछि उनको प्रश्नको प्रशंसा गर्दै यसरी भन्न लाग्नुभयो। भगवान भन्नुहुन्छ, वारस्पत्य स नास्त्यत्र साधुर्वै दुर्जनेरितैः दुरुक्तैर्भिन्नमात्मानं यः समादातुमीश्वरः। हे बृहस्पतिका शिष्य उद्धव, दुर्जनहरूले प्रहार गरेका कटु वचनरूपी बाणले छिया छिया परेको मनलाई सम्हाल्न सक्ने सज्जन पुरुष यस संसारमा प्रायः भेटिँदैनन्। न तथा तप्यते विद्ध पुमान बाणै सुमर्म गही यथा दुदन्ति मर्मस्था असताम पुरुषे सवः। मुटु छिर्ने बाण लाग्दा पनि मानिसलाई त्यत्तिको पीडा हुँदैन जत्तिको पीडा दुष्टहरूका दुर्वचन रूपी बाण मुटुमा बिझ्दा हुन्छ। कथयन्ति महत् पुण्य मिथिहासमिहो उद्धव तमहं वर्णयिष्यामि निबोध सुसमाहितः। हे उद्धव, विद्वानहरू यस प्रसङ्गमा एउटा अत्यन्त पवित्र प्राचीन इतिहास भन्दछन्, म त्यो इतिहास भन्दछु तिमीलाई, तिमी ध्यान दिएर सुन। केनचित् भिक्षुणा गीतम परिभूतेन दुर्जनैः स्मरता धृति योग्येन विपाकम निज कर्मणाम। दुष्टहरूले तिरस्कार गरिरहँदा र सताइरहँदा पनि त्यसलाई आफ्नो कर्मको प्रतिफल सम्झने कुनै धैर्यशाली भिक्षुले यो भाव प्रकट गरेका हुन्। अवन्तिषु जिज कश्चि दासी दाढ्यतमाश्रिया वार्ता वृत्ति कदर यस्तु कामी लोभोतिको पनः। अवन्ती अर्थात् उज्जैनपुरीमा धन सम्पत्तिले सम्पन्न कृषि र व्यापार आदि गर्ने अत्यन्त कृपण अर्थात् कन्जुस अति लोभी क्रोधी र विषय लम्पट एकजना ब्राह्मण थिए। ज्ञातयो तिथयस्तस्य वाङ्मात्रेण

ಅರ್ಜಿತ ಶೂನ್ಯ ಅವಸಥ ಆತ್ಮಾಪಿ ಕಾಲೇ ಕಾಮೈರನ್ ಅರ್ಜಿತ. ಕಂಜುಸ್ ಭಯಕೈ ಕಾರಣ ಆಫ್ನಾ ಭಾಯ ಬಂಧು ರ ಅತಿಥಿಲಾಯಿ ತ್ಯಸಲೆ ಕೈಲೇ ಬೋಲಿಲೆ ಮಾತ್ರ ಪನಿ ಸ್ವಾಗತ ಸತ್ಕಾರ ಗರೆನ. ಅರುಕು ತ ಕುರೈ ಛಾಡೌ ಭೋಗಕ್ಕೆ ಸಮಯಮಾ ಇಚ್ಛಾ ಹುದಾ ಹುದೈ ಪನಿ ವಿಷಯ ಭೋಗ ಗರೆರ ತ್ಯಸಲೆ ಆಫೈಲಾಯಿ ಸಮೇತ ಸಂತುಷ್ಟ ಪಾರೇನ. ದುಶ್ಶೀಲಸ್ಯ ಕದರ್ಯಸ್ಯ ದ್ರುಹ್ಯಂತೆ ಪುತ್ರ ಬಾಂಧವಾ ದಾರಾ ದುಹಿತರೋ ಭೃತ್ಯ ಬಿಷಣ್ಣ ನಾಚರನ್ ಪ್ರಿಯಂ. दुष्ट स्वभाव भएको त्यो कन्जुस ब्राह्मणका छोरा छोरी भाइ बन्धु पत्नी र नोकर चाकरहरू पनि खिन्न भएर उसको भलो हुने कुनै काम नगरी केवल झगडा मात्र गरिरहन्थे. तस्यैव यक्षवित्तस्य च्युतस्यो भयलोकतः धर्म काम विहीनस्य चुक्रुधु पञ्चभागिनः. यस प्रकार यक्षको जस्तो धेरै धन सम्पत्ति भएको तर त्यसबाट कुनै धर्म कर्म वा विषय भोग केही नगर्ने यस लोक र परलोक दुवैतिरबाट भ्रष्ट त्यस कन्जुस ब्राह्मणदेखि पञ्चमहायज्ञका भागी देवताहरू पनि रिसाए. तदवध्यान विस्त्रस्त पुण्य स्कन्धस्य भूरिद अर्थोप्य गच्छन् निदनम बौहायामास परिश्रमः. हे महादानी उद्धव, देवताहरूलाई तिरस्कार गर्नाले त्यस ब्राह्मणको पुण्य समाप्त भयो र धेरै प्रयास र परिश्रम गरेर कमाएको धन सम्पत्ति पनि नासिँदै गयो. ज्ञातयो जग्रिहु किञ्चित् किञ्चित् दस्यव उद्धव दैवतः कालतः किञ्चित् ब्रह्म बन्धोर निरपार्थिवात्. हे उद्धव, त्यस ब्राह्मणको सम्पत्ति मध्ये केही बन्धु बान्धवले र केही चोर डाकाहरूले लुटेर लगे, केही दैवी प्रकोपमा परिमासियो, केही धन समयको प्रभावमा आफै नष्ट भयो, केही मनुष्य र राजाले लिए, यसरी त्यसको सबै धन सम्पत्ति नष्ट भयो. स एवं द्रविणे नष्टे धर्म काम विवर्जित उपेक्षितश्च स्वजनैश्च चिन्तामाप दुरत्ययाम. यस प्रकार धन सम्पत्ति नष्ट भएपछि धर्म एवं विषय भोगबाट वञ्चित भएको तथा आफ्नै बन्धु बान्धवहरूद्वारा अपमानित भएको त्यो ब्राह्मण ठूलो चिन्तामा पर्यो. तस्यैव ध्यायतो दीर्घम नष्टराय तपस्विनः खिद्यतो बाष्पकण्ठस्य निर्वेद सुमहानभूत. यस प्रकार धन सम्पत्ति नष्ट भएका कारण अत्यन्त चिन्तित बनेको र खिन्न बनी रुँदै नष्ट भएको सम्पत्तिको चिन्ता गरिरहेको त्यस ब्राह्मणलाई एक दिन अति ठूलो वैराग्य उत्पन्न भयो. अर्थात् अहिले भनिएका श्लोकहरूमा कदर्यको पूर्वार्धको अति लोभी जीवनदेखि उसलाई वैराग्य भएको प्रसङ्गसम्म संक्षिप्त चर्चा गरिएको छ. अवन्ती देशमा कदर्य नामको ब्राह्मण बस्दथ्यो. ऊ सम्पन्न थियो तर उसलाई विषयप्रतिको असीम कामनाले अझै तानिरहन्थ्यो. ब्राह्मणलाई सम्पत्तिको सङ्ग्रह गर्न निषेध छ. उसले भिक्षावृत्तिले जीवन चलाउनु पर्दछ. तर कदर्य वार्तावृत्ति अर्थात् कृषि गोपालन व्यापार आदि वैश्यको वृत्ति अपनाउँथ्यो. धनमा आसक्त भएकाले उसले ब्राह्मण तत्त्वलाई बिर्सेको थियो. उसले आफ्नो घरमा आएका अतिथि बन्धु बान्धवहरूलाई बोलीले पनि सत्कार गरेन. उसको घर शून्य गृह थियो. सत्कर्म दान अतिथि सेवा आदिले रहित भएको घरलाई श्मशान जस्तै शून्य भनिएको छ. न विप्रपादोदक कर्दमानी न वेद शास्त्र ध्वनिगर्जितानि स्वाहा सदाकार विवर्जितानि श्मशान तुल्यानि गृहाणि तानि. अर्थात् जहाँ तपस्वी ब्राह्मणहरूको चरण प्रक्षालन आदि गरिँदैन, जहाँ वेद आदि शास्त्र पाठ गरेको ध्वनि गुन्जिँदैन, देवताका लागि स्वाहाकार र पितृको लागि गरिएको सदाकार जहाँ हुँदैन, त्यो घर मसान जस्तै हुन्छ. कदर्यको सम्पत्ति त कुबेरको समान थियो. तर उसले अरूलाई दिनु त परै जाओस्, त्यो सम्पत्तिको उपभोग गरेर उसले आफ्नो विषयभोग समेत गरेन. विषयभोगहरूद्वारा जीवात्माको तृप्ति हुन्छ. विषयहरूको भोग गर्ने र त्यसद्वारा सुख पाउने कामनाले गर्दा नै जीवात्मा बारम्बार संसारतर्फ तानिएको हुन्छ. उसले विषयभोग गर्नका लागि नै बढीभन्दा बढी सम्पत्ति सुविधाका सामग्री घर जग्गा आदिको सङ्ग्रह गर्न खोज्दछ. यही जीवात्माको वासना अनुसार यसकै आदेशले चित्तवृत्ति र इन्द्रियहरू बहिर्मुख हुन्छन् र आफ्ना आफ्ना विषयहरूको ग्रहण गर्दछन्। चक्षुर इन्द्रियको विषय रूप, श्रोत्रेन्द्रियको विषय शब्द, त्वगिन्द्रियको विषय स्पर्श अर्थात् छालाको विषय स्पर्श आदि सबैको ज्ञान इन्द्रियहरूले आत्मालाई चढाउने उपहार हुन्, जसलाई ग्रहण गरी आत्मा सन्तुष्ट रहन्छ. यस प्रकार विषयभोग गर्नु नै जीवको प्रधान लक्ष्य भए पनि यो कदर्य चाहिँ अति लोभका कारण विषयभोग समेत नगरी सम्पत्तिको सङ्ग्रह गर्दथ्यो. गृहस्थहरूले अनिवार्य गर्नुपर्ने पञ्चमहायज्ञ पनि नगर्ने हुनाले उसँग पञ्चमहायज्ञका पाँच मालिकहरू देवता ऋषि पितृ मनुष्य र पशु आदि सबै रिसाए र यसबाट उसको पूर्वजन्मको पुण्य नष्ट भई सम्पत्ति समेत नष्ट भ्रष्ट भयो. केही सम्पत्ति अग्निदाह भूकम्प जस्ता दैवी प्रकोपद्वारा नष्ट भयो भने केही सम्पत्ति आफन्तहरूले लुटेर लगे अनि केही सम्पत्ति राजाद्वारा हडपियो. यसरी निर्धन भएको त्यसलाई आफन्तजनहरूले पनि उपेक्षा र घृणा गर्न थाले.
चारै तर्फबाट उपेक्षित भएपछि र आफूले भोग नगरी सञ्चय गरेको सम्पूर्ण सम्पत्ति पनि अनायास नष्ट भएपछि त्यो कदर्य निराशय बन्यो। संसारी व्यक्ति कि त पुत्र परिवारको आड भरोसामा कि त सम्पत्ति आदिको भरोसामा बाँचेको हुन्छ। जीवनको एकमात्र भरोसा अचानक नष्ट भएपछि कदर्यलाई मनभित्रैबाट दिगदार लाग्यो र पुण्यवश यस ग्लानीले उसलाई प्रबल वैराग्यवान बनाइदियो। कहिलेकाहीँ मानिसलाई संसारको अति धेरै आसक्तिले पनि वैराग्यको द्वारमा पुर्याइदिन्छ। कदर्य यति सजिलै किन विरक्त बन्न सक्यो भने जीवनभरि सम्पत्ति कमाए पनि अति लोभका कारणले उसले संसार भोग गरेको थिएन र त्यसको स्वाद उसभित्र पसेको थिएन। संसारको स्वाद पसिसकेको व्यक्तिलाई भने विषयहरूले छोडिदिँदा पनि उसले त्यसको आसक्ति छोड्न सक्दैन। कदर्य यस अर्थमा भाग्यमानी भयो कि संसारका पदार्थले उसलाई छाडिदिने बित्तिकै उसले पनि वैराग्यद्वारा तिनलाई छाडिदिन सक्यो। यस प्रकार कदर्यको जीवनमा परिवर्तन आयो। यही प्रसङ्गमा भगवान अगाडि भन्नुहुन्छ, सचाहे दमहो कष्टम वृथात्मा मेनु तापितः न धर्माय न कामाय यस्यार्थाय स ईदृशः। त्यसैले उसले मनमा नै यस्तो भन्न लाग्यो, अहो अति दुःखको कुरा, धन कमाउनका लागि मैले गरेको सम्पूर्ण परिश्रम बेकार भयो। त्यो श्रम न धर्ममा काम लाग्यो न त भोगका निम्ति नै भयो। बेकारमा मैले आफ्नै शरीरलाई कष्ट दिएँ। प्रायणार्थाः कदर्याणाम् न सुखाय कदाचन इह चात्मोपतापाय मृतस्य नरकाय च। प्राय गरेर लोभीहरूको धन सम्पत्ति सुखदायी भएको पाइँदैन, किनभने तिनीहरूको सम्पत्तिले यस संसारमा रहँदासम्म कमाउनकै चिन्ताले सधैँ शरीरलाई कष्ट पुर्याइरहन्छ भने धर्मपूर्वक कमाएको मरेपछि अधर्मपूर्वक कमाएको त्यही सम्पत्तिले नरकमा लैजान्छ। यसो यशस्विनाम शुद्धम श्लाघ्या यही गुणिनाम गुणा लोभा स्वल्पोपिता नहन्ति स्वित्रो रूपमिवेप्सितम। जसरी कुष्ठरोगले शरीरको सुन्दर रूपलाई बिगारिदिन्छ, त्यसै गरी थोरै लोभले पनि यशस्वीको पवित्र यश र गुणवानहरूको प्रशंसनीय गुणलाई नष्ट गरिदिन्छ। अर्थस्य साधने सिद्धे उत्कर्षे रक्षणे व्यये नासोपभोग आयासस त्रासश्चिन्ता भ्रमो निर्णाम। धन कमाउँदा कमाएको धनलाई बढाउँदा सुरक्षा र खर्च गर्दा तथा नाश र उपभोग गर्दा मनुष्यलाई ठुलो परिश्रम अनेक किसिमका डर चिन्ता र भ्रान्ति भइरहन्छ। यसपछिको बाँकी प्रसङ्ग भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 23 अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण 7 र 8 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: BFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा

0: 9599408080 र 9829157713 फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
1: बिहे त आँट्यो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँट्यो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको व्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन
4: तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सशस्त्र द्वन्द्वका पीड़ितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्चको परमादेश शीर्षकमा हिमालय टाइम्समा खबर छ। सशस्त्र द्वन्द्वका पीड़ितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। पीड़ितलाई सम्भव भएसम्म राज्य र समाजले उनीहरूको पीड़ालाई स्वीकार गरी आत्मसम्मान फर्काउन र द्वन्द्वमा बालबालिकाको प्रयोग हुनु दुःखद घटना थियो भन्ने कुरालाई इतिहास र स्मारकहरूमा स्थान दिन सरकारका नाममा परमादेश जारी गरेको हो। लेनिन विष्ट समेतले दायर गरेको मुद्दामा सपना प्रधान मल्ल, सुनिल पोखरेल, शान्ति सिंह थापाको पूर्ण इजलासले शुक्रबार संक्षिप्त आदेश जारी गर्दै पीड़ितको गुमेको अवसर र शारीरिक मानसिक क्षतिको वास्तविक मूल्याङ्कन गरी क्षतिपूर्ति दिन समेत आदेश गरेको छ। उनीहरूको शिक्षा, स्वास्थ्य र मानसिक उपचारको उचित व्यवस्था गर्न राज्य र समाजले उनीहरूको पीड़ितलाई स्वीकार गरी आत्मसम्मान फर्काउन समेत आदेश गरेको हो। सर्वोच्चले बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कानून निर्माण नगरिएकोमा गम्भीर आपत्ति जनाएको छ। नेपालले बालबालिकालाई सशस्त्र द्वन्द्वमा संलग्न गराउन नहुने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको स्वैच्छिक प्रलेख अनुमोदन गरेको 24 वर्ष बितिसक्दा पनि बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कुनै पनि आन्तरिक कानून हालसम्म निर्माण नभएकोमा सर्वोच्चले गम्भीर आपत्ति जनाएको हो। सर्वोच्च अदालतले कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सम्बन्धी सरकारको निर्णय विरूद्ध परेको मुद्दामा यसअघि दिएको अन्तरिम आदेश पनि खारेज गरिदिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेलको संवैधानिक इजलासले पहिले दिएको अन्तरिम आदेश खारेज गरेको हो। त्यस्तै सर्वोच्चले सरकारी अभिलेख तथा दस्तावेजहरूलाई पूर्व बाल सेनाहरूलाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा प्रतिशत मिश्रित परमादेश जारी गरेको छ। अदालतले भनेको छ यस्ता शब्दहरूको निरन्तर प्रयोगले उनीहरूको आत्मसम्मान, व्यक्तित्व विकास, रोजगारीको अवसर र सामाजिक प्रतिष्ठानमा गम्भीर चोट पुर्याइएकाले अबदेखि यस्ता शब्दहरू सरकारी दस्तावेजमा प्रयोग गर्न पाइने छैन।
8: सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। सरकारवालाहरूले सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास भएको भनेर विरोध गर्न थालेका छन्। सरकारले संघीय निजामती सेवा विधेयक बनाउँदैछ। यो विधेयक मार्फत सरकारी सेवामा कायम रहेको आरक्षण प्रणालीलाई हटाउने वा कमजोर बनाउने प्रयास भएको भनेर बहस हुन थालेको हो।

0: यस्तो बहसमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै नेता तथा कार्यकर्ताहरू समेत सामेल भएका छन्। रासोपा संसदीय दलका सचेतक समेत रहेका प्रकाश चन्द्र परियार राज्यको स्थायी सत्ता र कर्मचारी तन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताउँछन्। उनका नजरमा आरक्षण कटौती गरिएमा दलित समुदायको कर्मचारी तन्त्रमा सहभागिता 75% पनि पुग्दैन। संविधान जारी भएको 10 वर्ष बितिसक्दा पनि दलित सम्बन्धी मौलिक हक सम्बन्धी ऐनहरू बन्न नसकेको पृष्ठभूमि राख्दै उनले भनेका छन्, यदि आरक्षणको सवाललाई म्युट गर्ने वा कटौती गर्ने हो भने दलित समुदायको सहभागिता स्थायी सत्ता र कर्मचारी तन्त्रमा 75% पनि पुग्दैन। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको समावेशीकरणको विद्यमान अवस्था र भावी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक परियारले यस्तो बताएका हुन्। सचेतक परियारले भने जस्तै संविधान त दलितले मौलिक हकको रूपमा अधिकार प्राप्त गरेको एक दशक भयो, तर व्यवहारमा दलितको हक कार्यान्वयन गर्ने संघीय ऐन बन्न सकेको छैन।
1: काँग्रेसमा संस्थापन र इतरपक्षबीच छन् फाटो शीर्षकमा हिमाली टाइम्समा खबर छ। नेपाली काँग्रेसको आन्तरिक विवाद थप गहिरिएको छ। अघिल्लो सातासम्म विवाद समाधानको लागि औपचारिक तथा अनौपचारिक प्रयासहरू भएका थिए, तर पछिल्ला दिनहरूमा भने सहमतिको प्रयास रोकिएका छन्। संस्थापन र इतरपक्षबीच पछिल्लो एक साता यता संवाद ठप्प छ। गत शुक्रबार अर्थात जेठ 22 गते उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यभाग सभापति खड्काबीच छलफल भएको थियो। दुवै पक्षका प्रस्ताव टेबल गरेर खड्का र शर्माबीच सहमतिको खोजी भएको थियो। खड्का निवास गोलफुटा बाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवादमा बस्ने वचन दिनुभएको थियो, तर 9 दिनसम्म उपसभापति शर्मा संवादको लागि जानु भएको छैन। विवाद समाधानका लागि सभापति गगन थापासँगको एक महिनासम्म पनि सम्पर्क हुन नसकेको असन्तुष्ट समूहका नेता पूर्ण बहादुर खड्काले जानकारी दिनुभएको छ। विवाद समाधानका लागि संवाद हुन नसकेको भन्दै खड्काले सार्वजनिक असन्तुष्टि नै पोख्नु भएको थियो। खड्काको अभिव्यक्तिप्रति असन्तुष्ट उपसभापति शर्माले सहमतिका लागि अगाडि सारेको प्रस्ताव इतर पक्षका अन्य शीर्ष नेतालाई व्हाट्सएपमा पठाउनु भएको थियो, तर असन्तुष्ट नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रस्ताव पठाए भन्दै शर्माले भ्रम फैलाएको आरोप लगाउनु भएको छ। विवाद समाधानका लागि संवाद ब्रेक भएपछि संस्थापन इतर समूह पुनः प्रदेश भेलामा फर्किएको छ। काँग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले पनि शनिबार काठमाडौँमा भेला गरेका छन्। उनीहरू काँग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन्। युवा नेता भूपेन्द्र चङसाईले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो, यो बेला जाने कसरी त पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकताबद्ध बनाएर जाने, यिनै विषयमा छलफल भएको छ। उहाँले भन्नुभयो, पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली काँग्रेसको संस्थापन इतर समूहमा रहेका वरिष्ठ नेताहरू 15 महाधिवेशनमा वञ्चित हुने भएका छन्। क्रियाशील सदस्यता अध्यावधिकमा सहभागी नभएका कारण संस्थापन इतर समूहमा रहेका शीर्ष नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो। पार्टीले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाको समूह एउटै मञ्चमा देखिँदैछन्। संस्थापन इतर समूहले आज विराटनगरमा आयोजना गर्न लागेको कोशी प्रदेश स्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको हो। इतर समूहले आयोजना गर्न लागेको कोशी प्रदेश स्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने जनाइएको छ। काँग्रेसमा संस्थापन र इतरपक्षबीच छन् फाटो शीर्षकमा हिमाली टाइम्समा खबर छ।
0: ब्याङ्कदेखि ब्रोकर र बीमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबार अभियोग पत्रमा के छ? शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने त्यो यकिन भन्न सक्दिन तर वार्षिक आय भने करिब 30 करोड़ हुने गरेको छ। त्यसको केही क्षण अघि मात्र उनलाई जगदम्बा स्टिल्सलाई बुझाएको 75,26,32,000 रूपियाँको स्रोत सोधिएको थियो। जवाफमा उनले भनेका थिए स्रोत हाल खुलाउन सक्दिन पछि कारोबार हेरेर भन्न सक्छु। वैध आमदानीभन्दा बढ़ी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा ब्याङ्किङ धितोपत्र र बीमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र राष्ट्र ब्याङ्क सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन्। त्यसयता भट्टसहितका उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, लम्की समूहका प्रबन्ध निर्देशक अमित मरे लगायत 86 विरूद्ध मुद्दा दायर भएको छ। जसमध्ये सबैभन्दा बढ़ी भट्टको हकमा करिब 27 अर्ब र त्यसपछि सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढ़ीको बिगो कायम गरिएको छ।
1: सरकारले कार्यान्वयनमा ल्याएको सुशासन मार्गचित्रले सार्वजनिक प्रशासनमा क्रमिक रूपमा परिवर्तन हुन थालेको छ। कानूनी र व्यावहारिक जटिलताले अन्तर मन्त्रालय तह र आन्तरिक निकायबीच देखिएका समस्या अहिले क्रमिक रूपमा समाधान हुँदै गएका छन्। प्रत्यक्ष रूपमा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने साबिकको नापी कार्यालय र मालपोतका काममा सुधार आएको छ। विकास निर्माण आयोजना कार्यान्वयनमा अनियमितता, भ्रष्टाचार र घुसखोरी, अभिलेख हेरफेर, सार्वजनिक स्रोत दुरूपयोग जस्ता क्रियाकलाप पनि निरुत्साहित हुँदै गएका छन्। सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप कमजोर बनेको छ। कार्यालय र कर्मचारी संस्थागत क्षमता, पारदर्शिता र जवाबदेहीता वृद्धि भएको छ। सार्वजनिक निकायले कानूनलाई कड़ाईका साथ कार्यान्वयन गर्न थालेकाले सार्वजनिक प्रशासनमा सुशासन मार्गचित्रको सकारात्मक प्रभाव पर्दै गएको सरकारको बुझाइ छ। सरकारको 100 कार्यसूचीमा समेटिएको सुशासन कायम गर्ने प्रतिबद्धतामा सेवा प्रभाव प्रभावकारी बढ़ाउन र विकास निर्माणमा देखिएको ढिला सुस्ती अन्त्य गर्न सम्बन्धित निकायले तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।
0: ओलीको राजनैतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वाक्पटु, छुच्चो बोली, अहंकारी र आत्मकेन्द्रित, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केहीले यसै गरी चित्रण गर्छन्। निकटहरू उनलाई एक सच्चा साहसी नेता देख्छन्, स्पष्ट रूपमा बोल्न सक्ने, देशको चिन्ता गर्ने राष्ट्रवादी नेता। 74 वर्षीय ओली सम्भवतः 2072 संविधान जारी भए यता मुलुककै सबैभन्दा विभाजनकारी पात्र हुन्। आधुनिक नेपाली राजनीतिमा विरलै मात्र यस्ता नेता छन् जसको जीवनमा यति धेरै उतार चढ़ाव, पुनरुत्थान र निरन्तर हठ देख्न पाइन्छ। ओलीको राजनीतिक यात्रा विद्रोह, जेल जीवन, गम्भीर रोग र हटले भरिपूर्ण छ। कुनै बेला पार्टीभित्रै किनारामा परेका उनी पार्टी नेतृत्वमा मात्रै पुगेनन्, 4 प्रधानमन्त्री पनि बने। उनी भूमिगत कम्युनिष्ट गतिविधिबाट राज्य सत्ताको शीर्ष स्थानमा पुगेका नेता हुन्। ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ। ओलीले केही वर्षसम्म राजनीतिक विचारधारा र राजनीतिक प्रणाली दुवैलाई आफ्नो प्राधिकार वरिपरि घुमाए। गत वर्ष भदौसम्म उनी देशकै शक्तिशाली व्यक्ति थिए। तत्कालीन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। 6 महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ्दै गएको छ।
1: नेपालमा लागु औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागु औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार प्रसार कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ।